0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सोज शुक्ल पक्षको द्वितीय तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। बूढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता पाँच जनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजदेखि शुरू हुने। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पताल ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट। 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरूण 3 को म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट परमिट खुला। सड़क सम्पर्कमा जोडिए बाढ़ी प्रभावित जिल्ला।
3: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 जनाको मृत्यु, 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। कप्तान रोहित पौडेलको तेस्रो शतक पूरा। फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, हिजो बूढी गण्डकी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू गर्ने तयारी बारेको प्रसंग।
3: गोर्खाको चुम नुम्ब्री गाउँपालिका 6 स्थित लोकपार र चुमलिङ बीच सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका 5 जनाको खोजी आज बिहानैदेखि शुरू हुने भएको छ। हिजोको बाढ़ीपछि चुमनुम्ब्री गाउँपालिका 6 चुमचितको उम्लिङका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति जारी गरेको विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 9 जना विदेशी नागरिक सहित 95 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका 4 हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 बजे सिरिङ्गी हिमालबाट ठूलो पहिरो खसेर स्थानीय उइङ गुङ खोला थुनिएको थियो। त्यसपछि बूढी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढ़ी आएको हो। बाढ़ीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रणालीका 12 जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढ़ाइएको छ। बाढ़ीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा, धादिङ, तनहु, चितौन तथा नवलपरासीका सम्बन्धित निकाय स्थानीय तहका 221 जना प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
5: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा, तनहु, नवलपरासीमा एसएमएस पनि दियौ र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहु, चितवन, नगरपरिषद पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पूर्ति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
3: बाढ़ीबाट घर, पुल, जलविद्युत आयोजना, विद्यालय, खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 पक्की पुल, 2 झुलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 जलविद्युत आयोजना, 1 विद्यालय, 4 हवनकुण्ड, 4 भेडीगोड तथा 5 सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढ़ी प्रभावित क्षेत्रको पुनः मूल्यांकनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ। सड़क संचालन र बेली ब्रिज निर्माणको सम्भाव्यता बारे पनि अध्ययन भइरहेको छ। बाढ़ी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत टेन्ट 110 थान, त्रिपाल 110 थान, म्याट्रिस 440 थान, ब्लाङ्केट 440 थान, स्लिपिङ ब्याग 380 थान, सोलर बत्ती 175 थान, ज्याकेट 250 थान, खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट, म्याट्रेस, सोलर बत्ती, ब्लाङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ।
1: यसैबीच स्थानीय बासिन्दाका अनुसार शुरूमा भुइँचालो गएको जस्तो आवाज आएको थियो। लगत्तै बूढी गण्डकीमा पहिलो बाढ़ी आयो। यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढ़ीले घरखेत, पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाई उद्धृत गर्दै गोरखाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 गते भोटेकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बाल बालिका पनि बाढ़ीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बाल बालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती औन्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिश गरेको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपत्ति संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाण्डुका विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
6: अब मलाई लाग्छ अझ बढी त्यो काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठूलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पूरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छ।
3: उपसभापति समावेशी तर्फ पनि विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्री तर्फ भने डाक्टर डीला संगरोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ़ने निर्वाचन समितिले जनाएको छ।
1: भोटेकोशीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाको खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन सञ्चालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवा गढ़ी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुंगे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र भित्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढ़ीले पुल र सड़क बगाउँदा दुई जिल्लाबीचको सड़क सम्पर्क टुटेको थियो। फलाको खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढ़ीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन सञ्चालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट परमिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुङ्गा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सीधा सड़क सम्पर्कमा जोड़िने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसै बीच यस वर्षको दशैंमा छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बडा दशैंको छ दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फूलपादीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनु भयो। उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा पालो गरेर बस्न र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। चाडबाडका बेलामा ड्यूटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन विदा बस्न सक्नेछन्। दशैंका बेला नियमित ओपीडी बन्द हुन्छन् तर इमर्जेन्सी सेवा चाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ। अप्ठ्यारो तथा जाँच गर्नै पर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्ने पनि अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले नजिकै गरेका बडा दशैंमा केही दिन विदा भए पनि नेपाल सम्बत तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न पनि निर्देशन दिइएको जनाएको छ। मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बडा दशैंको बेला 24 घण्टा सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउने छैनन्। यसबाहेक दशैंपछि पनि अपरेशन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जानकारी दिएका छन्। चाडबाडको बेला नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। दशैंका बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया नरोकिने पनि अधिकारीले बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बूढी गण्डकीले पुल बगाएको स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने
1: पुलहरू नै बढ़ी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
2: आर्थिक वर्ष शुरू भएको तीन महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट। 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
3: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
2: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
3: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
2: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
3: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
4: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको कान्तिपुरको पहिलो पृष्ठमा 10 वर्षमा 579 किलो सुन बरामद शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। नेपालमा सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान भयो। संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्म माथि मुद्दा चल्यो तर तस्करी भने रोकिएको छैन। भित्रपृष्ठमा स्थानीय बजार र खतराको घण्टी, सरकार ढिलो बिउजियो शीर्षकमा सुदीप कैनी लेख्नु भएको खबर प्रकाशित छ। बूढी गण्डकी नदीको आरूघाट भन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बूढी गण्डकीको पनि सहायक नदीमा बाढ़ी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली गराउँदा कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले तीन महिनापछि ल्यायो पौने पाँच अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रञ्जना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। एक असारमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यस बेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला, घाटामा किसान, फाइदामा बिचौलिया उपभोक्ता, महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा सात सम्मका बिचौलिया संलग्न हुन्छन्, जस कारण उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा सात गुणासम्म महँगो हुने सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन 60 फरक कम्पनीका 3075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ।
2: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढ़ी आयो, इसिमोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढ़ीले चार जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ, मिलन विश्वकर्माले लेख्नु भएको हो। बूढी गण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढ़ीले निर्माणाधीन चार जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले आयोजनाका क्याम्प, आवास, निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाए स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बूढी गण्डकीको दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढ़ीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढ़ीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ, विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन, प्रदेशको अधिकार, बाँडफाँड, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। धनीलाई थाहै नदी, एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाडौँको ताहाचल स्थित एक रोपनी जग्गा धनीलाई थाहै नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर सञ्चालनमा आयो बेत्रावती बेली ब्रिज शीर्षकमा छापिएको छ। सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलो पटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छेडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा डेढ़ महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बूढ़ी गण्डकी बाढ़ीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्चेर गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशैंमा खाद्यले ल्याएन खसीबोका, मूल्य बढ़ने चिन्ता शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ। जेएनजी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढ़ाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कार्यवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको
10: गरेको खबर छापिएको छ भने भित्री पन्नामा बड़ा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बड़ा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रंग गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिने हातमा जप गर्नका लागि अक्षमाला रुद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त प्रहारमा एकजनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 जनाको मृत्यु हुनका साथै 308 जना घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ।
10: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।

0: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानाडा विरूद्ध ओडीआई क्रिकेटमा तेस्रो शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनले हराएको छ। इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
1: बुढी गण्डकीको बारी पछिको उद्धार राहत र पुननिर्माण सँगै अघि बढ़ाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विपदको समयमा घर अस्थायी बसोबास स्थल होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट उपेक्षा विभेद हिंसा यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
3: आफ्ना बाल बालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य पोषण शिक्षा संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
2: बाबुआमा गुमाएका अभिभावकबाट बिछोडिएका अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
3: बाल हेल्पलाइन 1098 बाल बालिका खोजतला समन्वय केन्द्र 104 राष्ट्रिय महिला आयोग 1145
2: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
1: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बुढी गण्डकी बारी र पुननिर्माणको कुरा। गोर्खाको बुढी गण्डकीमा आएको बारीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ। पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल घर तथा बारी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महससँग कुराकानी गरेका छौं।
5: पक्की पुल दुईवटा, जोलुङ्गे पुल दुईटा, जलविद्युत तीनवटा, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34 वटा, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 वटा र सवारी साधन 3 वटा को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भए। यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको जहाँ झोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डिसाबहरू लगायत, उहाँहरूले चाहिँ यो तुरुन्तै बेली ब्रिज चाहिँ तुरुन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
1: बाढी पीड़ितका लागि प्राधिकरणले 3 वटा ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
5: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँहरूलाई सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
1: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
5: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बुढी गण्डकीमा आएको बाढीले बेपत्ता

0: पाँचजनाको खोजी कार्य आज बिहानैदेखि शुरू हुने भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजैदेखि शुरू हुने
1: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न दशैंमा छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने आर्थिक वर्ष शुरू भएको तीन महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट
0: दश वर्षमा 579 किलो सुन बरामद निर्माणाधीन अरूण तीनको म्याद 2084 फागुनसम्म थप दशैंका लागि रूट प्रमिट खुला सड़क सम्पर्कमा जोड़िए बाढ़ी प्रभावित जिल्ला
1: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण एकजनाको मृत्यु 11 जना घाइते राष्ट्रसंघद्वारा निन्दा शक्तिशाली भूकम्पपछि पानामामा संकटकाल घोषणा
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित रोहित पौडेलको तेस्रो शतक
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न प्रकारका विपदको सामना गर्नु परेको छ नेपाली नागरिकले तर विपदको बेलामा सहयोगका लागि सरकारलाई याचना गर्न खोज्दा कहिलेकाहीँ टेलिफोनको टावर नहुने कहिले इन्टरनेट नहुने लगायतका विभिन्न समस्याहरू र जुन प्रकारको गुनासो गरिन्छ त्यो अनुसारको सुविधा नपाएको पनि विभिन्न व्यक्तिहरूले गुनासो गर्दै आएका छन् यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ माथिपट्टि पहाड़का थुम्काहरू देखिन्छन् तलपट्टि जहाँ ठूलो बाढ़ी आएको छ र बाढ़ीमा घर डुबेका छन् त्यहाँकै पशु चौपायाहरू छन् र त्यो पशु चौपाया सँगसँगै अगाडिपट्टि एकजना व्यक्ति छन् जसको आधा शरीर पूरै त्यहाँ छोपेको छ डुबेको छ बाढ़ीमा डुबानमा परेको जस्तो देखिन्छ ती व्यक्तिको हातमा देब्रे हातमा मोबाइल छ र मोबाइलतर्फ उनले कसैलाई फोन लगाइराखेको जस्तो देख्न सकिन्छ र उनी केही भन्दैछन् माथि यस्तो लेखिएको छ सरकार भेटिने यस्तै विपदमा हो यही चल्दैन के गर्ने
0: अस्तु प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद अलिला लीलप्रकाश सुन्दर सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: विपदको समयमा घर अस्थायी बसोबास स्थल होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट उपेक्षा विभेद हिंसा यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य पोषण शिक्षा संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबुआमा गुमाएका अभिभावकबाट बिछोडिएका अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098 बाल बालिका खोजतला समन्वय केन्द्र 104 राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
3: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
1: विपदको समयमा घर अस्थायी बसोबास स्थल होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट उपेक्षा विभेद हिंसा यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य पोषण शिक्षा संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबुआमा गुमाएका अभिभावकबाट बिछोडिएका अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098 बाल बालिका खोजतला समन्वय केन्द्र 104 राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
3: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 01520267 01520267।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ। हेर्न नभुल्नुहोला।
7: कता हो साइला, यस्तो हतार हतारमा
11: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई?
7: ल तपाईँ विदेश जानलाई कि के हो?
11: यहीँ भन्दै किन जाएर है पासपोर्ट
7: बटारिया कुरा नगर्नु मसँग।
11: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
11: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
12: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
11: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: बाबा बाबा, म त आज स्कुल जान्न।
14: म पनि स्कुल जान्न मम्मी।
15: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
16: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
15: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
17: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
18: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
17: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
18: काठमाडौँ जाने बाटोपट्टि।
17: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
18: 98 61 97 65 47।
5: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
6: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 010-520-267।

रेडियो बिहानी 97.6 मेगाहर्ज बिहान 6:30 बजेको समाचार सुरुफिरोमा शर्मिला साकेको नमस्कार। तपाईं प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: दुई दिन पछि सञ्चालन आयो पृथ्वी राजमार्ग गलौदीमा नयाँ ट्रेक बनाएर यातायात सञ्चालन। आज दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारीको देवीको पूजा गरिँदै गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा 437 सुरक्षाकर्मी परिचालन, बेपत्ता 5 जनाको खोजी जारी र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा 24 रनले पराजित। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा त्रिशुली नदीको कटानका कारण भाँसिएर अवरूद्ध पृथ्वी राजमार्ग दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। नागढुङ्गा 9 बिसे मुगलिन सड़क खण्ड योजना भाँसिएको सड़कको छेउमा नयाँ ट्र्याक निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याइएको हो। सड़क खुलाउन 6 वटा एक्सावेक्टर, 2 वटा लोडर र 2 वटा ब्याक लोडर परिचालन गरिएको थियो। आयोजनाका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार नयाँ ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा ल्याइ पनि सड़कको चौडा बनाउने तथा माटो र ग्राभेल व्यवस्थापन गर्ने काम अझै बाँकी रहेको छ। ती काम यातायात सञ्चालनसँगै बाँकी रहेको उहाँले बताउनु भएको छ। राजमार्ग सञ्चालनमा आए पनि लामो समयदेखि रोकिएका सवारी साधन एकैपटक गन्तव्यतर्फ लाग्दा गलौदी क्षेत्रमा पनि अत्याधिक चाप बढ़िरहेको छ। त्यसले गर्दा यात्रुहरूको अझै सहज रूपमा यात्रा गर्न सकेका छैनन्। त्रिशुलीको नदीको कटानका कारण गलौदीमा करिब 60 मिटर सड़कमा चिरा परेको थियो भने करिब 35 मिटर सड़क भाँसिएर तर खसेको थियो। काठमाडौँलाई देशका विभिन्न जिल्लाबाट जोड्ने प्रमुख मार्ग पृथ्वी राजमार्ग दैनिक 13,000 भन्दा बढ़ी सवारी साधन आवतजावत गर्ने कारण रहेका छन्। चाडपर्वका समयमा सवारी चाप झनै बढ़ने भएकाले सड़क सञ्चालनमा आए पनि यात्रुहरूको सावधानीपूर्वक यात्रा गर्नुहुन व्यवस्था गरिएको छ। आज अश्विन असोज शुक्ल द्वितीय तिथि अर्थात नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नै 9 दुर्गा मध्येकी ब्रह्मचारी देवीको विशेष पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैंको घर वा पूजा कोठामा बौद्धिक विधिपूर्वक घटस्थापना गरी जोगा जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थान 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थल ब्रह्मचारी देवीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तही चण्डी श्रीमती भगवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विधा प्राप्त धार्मिक विश्वास रहिआएको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दै आएका छन्। 9 दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजय दशमीदेखि कोजागत्र पूर्णिमा दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरमा शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको घुइचो हुने गर्दछ। आइतबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनहरूको विशेष चहल पहल शुरू भइसकेको छ। आज पनि विभिन्न शक्तिपीठहरूमा पूजा गर्नेहरूको भीड लागेको छ। गोर्खाको बुढी गण्डकी नदीमा आएको लेदो सहितको बाढ़ीबाट प्रभावित क्षेत्रमा बेपत्ता 5 जनाको खोजी तीव्र पारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नदीको तटीय क्षेत्रमा बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन र जोखिमयुक्त पुल र सड़कमा आवतजावत नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार गोर्खाको चुमनुम्री गाउँपालिका 6 अन्तर्गत लोकपा र चुमलिङ बीच बिहान गएको पहिरोका कारण बुढी गण्डकी नदीमा लेदो सहितको बाढ़ी आएको हो। बाढ़ीले पुल, टेलिफोन टावर, विद्युतका खम्बा, निर्माणधीन बुढी गण्डकी जलविद्युत आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरमा क्षति पुर्याएको छ। बाढ़ी प्रभावित गोर्खाको सल्लेरी स्थित निर्माणधीन जलविद्युत आयोजनाका 12 कर्मचारी सहित 48 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी 437 जना सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। उद्धार कार्यका लागि नेपाली सेनाका 4 हेलिकप्टर समेत परिचालन गरिएका छन्। बाढ़ीको कारण पत्ता लगाउन 3 सदस्यीय टोली ड्रोन सहित प्रभावित क्षेत्रमा खटाइरहेको छ। यसै गरी प्रभावित क्षेत्रमा स्थल गरी हवाई मार्गमा अत्याधिक राहत सामग्री पुर्याउने काम भइरहेको छ भने आरूघाटमा बेली ब्रिज जोडानको तयारी थालिएको छ। गोर्खा लमजुङ र तनहुका द्रुत प्रतिकार टोली र स्वास्थ्य कर्मीलाई तयारी अवस्थामा राखिएको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकलाई स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गर्दै जनजीवन सामान्य बनाउन राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालन गर्ने सरकारले आवश्यक कदम अघि बढ़ाएको बताउनु भएको छ। गोर्खाको चुनुम्री गाउँपालिका 6 पहिरो खसेर खोला थुनिएपछि बुढ़ी गण्डकी नदीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लोकपा र चुम्लिङ बीच ठूलो पहिरो खसेर नदी थुनिएपछि लेदो सहितको बाढ़ी आएको हो। नेपाल मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले भूपग्रहबाट प्राप्त तस्विर अध्ययन गर्दा शनिबार साँझ नै उक्त क्षेत्रमा पहिरो गएको देखिएको जनाएको छ। पहिरोको खोलाको बहाव रोकेर अस्थायी प्राकृतिक बाँध बनेको र पछि बाँध खुल्दा बाढ़ी आएको हुन सक्ने विज्ञहरूको प्रारम्भिक अनुमान छ। घटनाको वास्तविक कारण र पहिरो गएको स्थानबारे विस्तृति प्राविधिक अध्ययन भइरहेको महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका वरिष्ठ जल विज्ञ विनोद पराजुलीका अनुसार चुम्नुम्री 6 तुम्जे क्षेत्रमा शनिबार साँझ नै पहिरो गएको भू उपग्रहका तस्विरहरू देखिएको छ। यस घटनापछि 2072 सालको गोर्खा भूकम्पको केन्द्रबिन्दु नजिक रहेको धारचे र चुम्नुम्री क्षेत्रको भूगर्भीय जोखिमबारे पुनः चासो बढ़ेको छ। शिवकुमार बासकोटाले कमजोरी भू बनोट भिरालो जमीन र साँघ्रो खोजका कारण पहिरो नदी थुन्ने र त्यसपछि आकस्मिक बाढ़ी आउने जोखिम रहेको बताउनु भएको छ। उहाँका अनुसार गोर्खा आएको बाढ़ीले प्राकृतिक क्षेत्र केही वर्षकी सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोसँग मिल्दो जुल्दो छ। बुढ़ी गण्डकीमा ठूलो पहाड़ खोसेर नदी थुनिने र पुनः खुल्ने क्रममा कारण बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरिएको छ। अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरूद्ध हुँदा यस वर्षको दशमा काठमाडौँ उपत्यकाको मासु बजार प्रभावित भएको छ। दशैंको लागि खसी बोका र च्याङ्ग्रा भित्रिने मुख्य नाका बन्द भएपछि बजारमा मासुको प्रभाव र मूल्य वृद्धि हुने चिन्ता बढ़ेको व्यवसायीहरूले बताएका छन्। राष्ट्रिय मासु व्यवसायी संघका महासचिव बाबु काजी शाहीका अनुसार सड़क अवरूद्ध हुँदा दशैं लक्षित खसी बोकाको धुवानी कठिनाई भएको छ। गत वर्ष दशैंमा 45 50,000 खपत भएको खसी बोकाको संख्या यस वर्ष घटेर 38 40,000 मिति सीमित हुने अनुमान गरिएको छ। सड़क छिटो सञ्चालनमा नआएको काठमाडौँ उत्पत्तिका माग अनुसार खसी बोकाको आपूर्ति गर्न कठिन हुने महाशाखाका सचिव शाहीले बताउनु भएको छ। उत्पत्तिका नजिक गाउँबाट ल्याइने खसी बोकाको मात्रै बजारको मूल्यमा धान्न नसक्ने उहाँको भनाई छ। खसी बोकाको आपूर्ति घटेको मासुको मूल्य बढ़ने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन्। बाढ़ी पहिरोबाट अवरूद्ध सड़क छिटो खुलाउन सके मात्रै दशैंको बजारमा आपूर्ति सहज हुने उहाँहरूले बताउनु भएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: स्वागत छ। अब बाँकी समाचार। देशका हिमाली र पहाड़ी भूभागमा केही स्थानमा आज हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव रहेको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साथै लुम्बिनी प्रदेशको हिमाली भूभागमा थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना हुने बताएको छ। त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागमा एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। त्यसै गरी मंगलबार देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहने भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। मंगलबार पनि हिमाली र पहाड़ी भूभागमा एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। आक्रमणपछि साउदी नेतृत्वको गठबन्धनले यमनमा हुती विरूद्ध निर्णयको जवाब दिने प्रतिबद्धता जनाएको छ। गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुती समूहलाई जिम्मेवारी ठहर गर्दै घटनालाई युद्ध अपराधको संज्ञा दिएको छ। कूटनीतिक स्रोतका अनुसार विमानस्थलमा क्षेत्रस्थ प्रहार गरिरहेको थियो। साउदी नागरिक उडान प्राधिकरणका अनुसार मृत्यु हुनेमा 4 जना साउदी नागरिकहरूसहित बंगलादेश अमेरिका इजिप्ट जोर्डन सिरिया प्यालेस्टिन लाइन र सुडानका नागरिक रहेका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ। आक्रमणपछि विमानस्थलको सञ्चालन समेत रोकिएको थियो। प्रत्यक्षदर्शी अनुसार आन्तरिक उडान टर्मिनलमा क्षेत्रस्थ प्रहार भएपछि यात्रुहरूबीच भागाभाग मचिएको थियो। घाइते मध्ये मक्का जान लागेका तीर्थयात्रीहरू समेत रहेको चिकित्सकहरूले बताएका छन्। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीको मिनिस्ट्रिक टर्फ एकमा भएको खेलमा नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48.4 ओभरमा 211 रनमा अल आउट भयो। यस जितसँगै नेपाल लीग दुईको अंक तालिकाका 33 खेलमा 36 अंक जोड्दै 6 स्थानमा उक्लिएको छ। क्यानाडा भने 34 खेलमा 25 अंकसहित 7 स्थानमा झरेको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग गणौती नयाँ ट्र्याक बनाएर यातायात खुलाइयो। आज दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारी देवी पूजा गरिँदै गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा 437 सुरक्षाकर्मी परिचालन बेपत्ता 5 जनाको खोजी जारी। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा 24 रनले पराजित। हौस् त बिहान 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
4: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
5: मोबाइल किन्दा एयरफोर्स फ्री,
4: 5 बोतलमा गेम खेली 1000 जितौ, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
5: चार्जर, स्टिकर, ग्लास, कवर इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि।
5: सम्पर्क नम्बर 9849424111 9849424111।
4: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाइ।
8: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: टाइम चेक इट्स 7 AM
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधै आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805523 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805523 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाणीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चरौंडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवर 90.7 मेगाहर्ज सुनवर नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 मेगाहर्ज दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज दिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्चाबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकान्ति धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805523 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805523 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजा मिति

द चिल्ड्रेन लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी सामाजिक रूपान्तरणका लागि

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम

0: यतवै आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी आजको काल बेला यानि कि अशुभ 56:05 आज काल बेला रहनेछ। आजको लागि चाहिँ नि लाभ बेलाको समय रहेको छ दिउँसोको 2:44:18 दिउँसोको 4:11:21 लाभ बेला। आजको शुभ बेलाको समय रहेको छ बिहानको 8:56:05 बिहानको 10:23:08 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्। अहिले शिष्यहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा तुला राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि तुला राशि आउँछ। स्वातिको दोस्रो चरण नाम आउँछ रेबाट, रेशमी रेशम नाम आउँछ, अन्तरणी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बार राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन विभिन्न अवस्थाले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रताहरू बढ्न सक्छ। मेहनतले नामदाम इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुँदै जानेछन्। तारिफिक कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउन पनि सकिने खालको योग भने राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। परकामद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती पन्साएर पनि काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बुद्धिको बेग्लै लक्ष्य प्राप्ति हुँदैछन्। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। सेवामूलक काम सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सबल रहनेछ। गुरूजन र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन् भने पछि लाभ हुने काम पनि प्रारम्भ हुने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि परिस्थिति सोच जस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रिन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोऱ्याएर प्रयास गर्दा रोकियो काम बढ्न सक्छ। साथीभाइको सहयोग जुट्नले उत्साह थपिनेछ। महत्वपूर्ण काममा निर्णय लिनु अघि सोच विचार गरेर मात्रै निर्णय गर्दा राशि कर्कटलाई आजको दिन विशेष शुभ रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा ठूलो काम सम्पादन हुँदै जाँदैछन्। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नले दैनिकीमा परिवर्तन आउनेछ। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै पछि पार्न पनि सकिने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने चिता काम समेत सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। बोलीको प्रभाव बढ्दै जाँदैछन् भने लेखन र अभिव्यक्ति कलामा निरकता ल्याउने समय रहेको छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ, मान सम्मान प्राप्त हुनेछ, आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जन्मगति स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन्। मनका धन आर्जन गर्न सकिन्छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडीका आफन्तजनसँग पनि भेटघाट हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन आकस्मिक खर्चले अर्थाभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ। अवसरका लागि केही दोधुप गर्नु पर्ला। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। फाइदाका लागि पछि लाग्दा धनमान गुम्न सक्छ। कुनै काम रोकिनले दोहोर्याएर प्रयत्न गर्नुपर्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर समेत प्राप्त हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन परिश्रमले पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मेहनतले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर लाभ उठाउने मौका समेत मिल्ने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन परिस्थिति अनुकूल बन्नाले सोचे अनुरूप काम गर्न सकिन्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र शिवमूलक काम प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुँदै जाँदैछन्। साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। भौतिक साधनहरू प्राप्ति हुँदै जानेछन्। नोकरी तथा व्यापार व्यवसायमा विशेष फाइदा होला। नयाँ कामको जग बसाउने मौका समेत मिल्ने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। विश्वको निर्णयले समस्या निम्त्याउला। बल जबरजस्ती गर्नले काम बिग्रन सक्छ। परिस्थितिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समस्याले मन खिन्न बनाउला। अध्ययनमा पछि परिने व्यापारमा सोचेको फाइदा नउठ्ने योग देखिन्छ। नतिजा सच्याउन काम देखाउनु पर्ला। कुनै बाध्यात्मक काममा अलमुलिनु पर्ने खालको योग भनी राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा
4: जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकै साथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट
2: प्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग

0: प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी 9845275223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। अब लागौं कार्यक्रमतर्फ। आज कार्यक्रममा चाहिँ विशेष तपाईँलाई जानकारी भने गर्न खोजिराखेका छु। अहिले विशेष गरी असोज महिनाको 28 गतेदेखि शुक्र अस्त भइराखेका छन्। यो चाहिँ कार्तिकको 11 गते बुधबारको दिनसम्म रहेको छ। अब यो शुक्र अस्तको बेलामा के गर्ने के नगर्ने, यसपालि दशैं पनि शुक्र अस्तको बेलामा परेको छ, टीका लाउने नलाउने भन्ने पनि प्रसङ्गहरू धेरै छ, अथवा लाउनु त भइ नै हाल्छ, टीका नलगाउने भन्ने कुरा त हुँदैन। अब यो शुक्र अस्त अनि यस्तै गरी बृहस्पति अस्तले के कुरामा हामीलाई चाहिँ नोक्सान गरिराखेको हुन्छ, होइन, के कुरामा हामीलाई यसले असर गरिराखेको हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई छोटो मिठो जानकारी पनि म तपाईँलाई गराउने भने कोसिसमा रहेको छु। शुक्र अस्तको बेलामा गर्न हुने काम नहुने काम के रहेको छ त भन्ने विषयमा पनि जानकारी पनि तपाईँहरूलाई गराउनु पर्छ मैले, किनकि मैले तपाईँलाई सत्य तथ्य र प्रमाण सहितका जानकारीहरू मैले तपाईँलाई गराउनु पर्ने हुन्छ। शुक्र अस्तको बेलामा गर्न हुने काम नहुने काम के रहेको छ भन्ने विषयमा तपाईँहरूलाई मैले जानकारी पक्कै पनि गराउनु पर्छ क्या, किनकि शुक्र अस्तको बेलामा हुने काम र नहुने काम के हुन्छ, नेपाल पञ्चाङ्ग निराग विकास समितिको अनुरोध के छ भन्दा

विशेष गरी गुरु र शुक्र अस्ताएको बेलामा एवं बालक एवं वृद्ध भएको बखतमा के गर्ने भन्दा स्नान सन्ध्या पाञ्चायन पूजा चतुर्मासको व्रत तुलसी पूजा एवं विवाह स्वस्थ शान्ति यस्तै गरेर रामनवमी आदिको व्रत जस्ता नित्य कर्महरू र श्राद्ध तर्पण आशोच मृत्यको क्रिया ग्रहण स्नान आदि नैमित्य कार्यहरू गर्नुहुन्छ। जस्तै यी कुराहरू गर्नुहुने भयो, के कुराहरू गर्नुहुने भयो भन्दा जस्तै गरी तपाईँले चाहिँ स्नान गर्नुहुन्छ, नुहाई धुवाई गर्नुहुन्छ, स्नान गर्नुहुन्छ, सन्ध्याहरू गर्नु, जपतप गर्नुहुन्छ, दैनिक रूपमा जुन पूजा गर्नुहुन्छ पाञ्चायन पूजा तपाईँहरूले यी कुराहरू पनि गर्नुहुन्छ, चतुर्मासको व्रतहरू सुरु गर्नुहुन्छ, तुलसी पूजा एवं विवाह, तुलसीको विवाह है, फेरि मान्छेको विवाह भन्न खोजे होइन मैले, तुलसी पूजा एवं विवाह स्वस्थ शान्तिहरू, जस्तै तपाईँले ग्रह शान्तिहरू गर्नु पर्यो भने यो पनि गर्नुहुन्छ, किन लेखा छ त यहाँ स्वस्थ शान्ति गर्नुहुन्छ, रामनवमीको आदिको व्रत जस्ता नित्य कर्महरू, जस्तै श्राद्ध गर्न तर्पण गर्न आशोच मृतको क्रियाहरू ग्रहण स्नान आदि नैमित्य कर्महरू गर्नुहुन्छ। जस्तै यी बाहेक अरू के गर्न हुँदैन भन्दा जस्तै इनार खन्न खोजिरहनु भएको छ, चापकल गाड्न खोजिरहनु भएको छ भने यी कुराहरू गर्न हुँदैन। जस्तै तपाईँले गर्न नहुने कार्यहरू भनेको जस्तै इनार खन्नु भएन, चापकल गाड्नु भएन, बगैँचाहरू ठुला ठुला बगैँचाहरू बनाउनु भएन, तलाउ खन्नु भएन, कुवा आदि निर्माण गर्नु पनि हुँदैन यो समयमा। जस्तै घर बनाउन सुरु गर्नु हुँदैन, अब घर बनाउन सुरु गरिसक्नु भएको छ भने काम चाहिँ गर्नुहुन्छ भनेको गृहारम्भ, जस्तै जग पूजा गर्न हुँदैन, जस्तै गृह प्रवेश पनि गर्नु हुँदैन, चन्द्रायणीको व्रतको आरम्भ जस्तै गरी उद्यापन पनि गर्नु हुँदैन, चन्द्रायण भनेको पूर्णिमाको व्रत पनि गर्नु भएन अनि सुरु पनि गर्नु भएन उद्यापन पनि गर्नु भएन यो बेलामा। जस्तै दीक्षा ग्रहण विवाह गर्नु हुँदैन, कसैसँग दीक्षा मन्त्रहरू लिनु हुँदैन, व्रतबन्ध गर्नु हुँदैन, कहिल्यै नगरिएको देव दर्शन, कहिल्यै नगएको तीर्थ जानु यो हुँदैन। जस्तै कहिले पनि तपाईँ कुनै पनि तीर्थ जानु भएको छैन, कुनै मठ मन्दिर योभन्दा पहिला जानु भएको छैन भने त्यहाँ नजानु भन्छ। जस्तै कुनै पनि देवी देवताको दर्शन तपाईँले त्यो मठ मन्दिरमा तीर्थहरूमा जानु भएको छैन भने त्यहाँ गएर दर्शन पूजा पनि गर्नु हुँदैन, अथवा पहिला जानुभएको थियो भने फेरि जान चाहिँ हुन्छ है। त्यो जस्तै तपाईँले भाकल पूजा गर्नु पनि हुँदैन यो समयमा, जस्तै तीर्थ जानु पनि हुँदैन यो बेलामा चाहिँ, जस्तै अग्निहोत्र लिनु हुँदैन, चतुर्मास याग समावर्तन जस्तै सप्ताह लाउनु भएन, नवा आदि पुराणहरू लगाउनु पनि भएन, यज्ञ व्रत प्रतिष्ठा आदि मन्दिर निर्माणको आरम्भ गर्नु भएन, देवता स्थापना यानि कि प्राण प्रतिष्ठा भन्छ होइन, प्राण प्रतिष्ठाहरू गर्नु हुँदैन, शुक्र अस्त

शास्त्रीय अशास्त्रीय र विपरीत फललाई हुने भएकाले यस्तो कार्य नगर्ने अनि नगराउने। जस्तै उदाहरणको लागि होइन, जस्तै उदाहरणको लागि अहिले नवरात्रमा विवाह खुब हुन्छ, यो विवाह नवरात्रमा विवाह गर्नु हुँदैन, किनकि विवाहको मुहूर्त छैन भने यो गर्नु हुँदैन, यो शास्त्र विपरीत हुन्छ, व्रत बन्ध गर्नु हुँदैन यो बेलामा, घर सर्ने काम गर्नु हुँदैन, घर बनाउने कामहरू गर्नु हुँदैन, यो पसल खोल्ने कामहरू गर्नु हुँदैन यो समयमा, यदि तपाईँको चाहिँ मुहूर्त छैन भने, होइन विवाहको मुहूर्त छैन, व्रतबन्धको मुहूर्त छैन, पास्नीको मुहूर्त छैन, ए नवरात्रमा भइहाल्छ नि भन्न गर्नु हुँदैन। जस्तै पञ्चाङ्गमा उल्लेखित विभिन्न मुहूर्त लग्नलाई विशेष गरी अन्यथा गरी गरिने कुनै पनि कृत्य होइन, पञ्चाङ्गमा उल्लेखित भन्दा विपरीत कार्यहरू जसले गर्छ भने यो अशास्त्रीय र विपरीत फलदायी हुने भएकाले यस्तो कार्य गर्नेले नगराउने, पण्डितजीले नगराउने। जस्तै गरी श्री पञ्चमीमा, विवाह पञ्चमीमा, अक्षय तृतीया आदि शुभ दिनहरूमा विवाह व्रतबन्ध आदिको शुभ सहित पञ्चाङ्गमा उक्त दिन नपरेमा शुभ कार्य नगर्ने, नगराउने भन्नु। जस्तै श्री पञ्चमी, विवाह पञ्चमी, अक्षय तृतीया आदिमा यदि पञ्चाङ्गमा चाहिँ त्यो साहित्यहरू छैन, जुनै कुनै पनि कार्य गर्न खोजिराख्नु भएको छ भने त्यो साहित छैन भने तपाईँले नगर्नु। जस्तै 28 गते पनि गाडीहरू नकिन्नु, तपाईँले गाडीहरू किन्न खोजिराख्नु भएको छ होइन, आफै प्राइभेट कारहरू किन्न खोजिराख्नु भएको छ भने अब दसैँ अफर हुन्छ, के अफर हुन्छ नि, त्यो बेलामा तपाईँले त्यसरी नकिन्नु होला। चाहिँ फुलपातीमा कसरी निकाल्ने सोच, कसैको टिकाको दिन निकाल्ने सोच भइराखेको हुन्छ नि, त्यसरी नगर्नु, ननिकाल्नु, अशुभ मानिन्छ, दुर्घटना आदि हुन सक्छ, ऋण लाग्न सक्छ होइन, यी कुराहरू हामीले विशेष विशेष ख्याल गर्नुपर्छ भनेर मैले तपाईँलाई भनेको छु। विशेष गरी चाहिँ अब सूर्यादि नवग्रह कसैले के भन्नुहुन्छ भन्दा, ग्रह शान्ति त मैले गरेँ विशेष गरी होइन, ग्रह शान्ति गरेर पनि मलाई राम्रो भइराखेको छैन पनि भन्नुहुन्छ कसै कसैले क्या होइन। अब यो ग्रह शान्ति के हो, ग्रह शान्ति गर्दा कहिले गर्नुपर्छ, कुन समयमा गर्नुपर्छ, ग्रह शान्ति गर्दा के काम गर्नुपर्छ होइन, यी कुराहरू पनि विशेष ख्याल गर्नुपर्छ। कसैले के गर्नुहुन्छ, घर परिवार सबैजनाको शान्ति गर्नुपर्नेछ, तीनजना एकजना पण्डित राखेर शान्ति गर्नुहुन्छ, अनि ग्रह शान्ति गरे पनि मलाई भएन, यो पूजापाठ गरेर के हुँदो रहेछ र भन्नुहुन्छ फेरि, त्यस्तो पनि नगरौँ हामीहरूले है, पण्डितजीहरूले पनि नगराउँ, किनकि ग्रह शान्ति भनेको ग्रहको जाप गर्नुपर्छ। जस्तै तपाईँलाई सूर्य भन्ने ग्रह चलेको छ भने तपाईँले चाहिँ 7000 पूजा गर्नुपर्छ, शिव पूजा गर्नुपर्छ, तपाईँले 7000 जाप गरेर अनि शिव पूजा गर्ने होइन, ग्रह शान्ति पहिला सुरुमा गरौँ, हेरौँ के रहेछ है, अनि सूर्यादि नवग्रहहरूको कुन ग्रह लाग्यो भने कति हजार जाप गर्नुपर्छ त्यसको विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु, एकदम ध्यान दिएर तपाईँले कार्यक्रमलाई सुन्नु होला। त्यस्तै के हुन्छ, ग्रह राज्यम प्रयच्छन्ति, ग्रह राज्यम भरन्ति च, ग्रहेर व्याप्तमिदं सर्व त्रैलोक्यं सचराचरम्। सूर्यादि ग्रहहरू आफ्ना आफ्ना पक्षमा आफ्ना गतिले निरन्तर घुमिरहेका हुन्छन्, यिनै ग्रहहरूको अवस्था विशेषको प्रभाव पृथ्वीका प्राणीहरूमा पर्छ।

ராஜனம் ரங்க நீவ के भने रङ्कम तपाईँको गरिबलाई पनि राजा जस्तो बनाउन सक्छ, राजालाई पनि गरिब बनाउन सक्छ भनेर क्या भिक्षुरी विशेष गरेर आफ्ना कुण्डली वा गोचरबाट अनिष्ट ग्रहको दशा

शान्ति गर्दा के गर्नुपर्छ भन्दा ग्रह शान्ति गर्दा जाप गर्नु पर्यो, जप भन्छ क्या यसलाई चाहिँ होइन, हामीले जाप भनिन्छ, ग्रहको जप गर्नु पर्यो, अनि यसरी हवन गर्नु पर्यो, अनि तर्पण मार्जन अनि ब्राह्मण भोजन भनेर यी पाँच क्रिया शान्तिका अङ्गहरू हुन्। अब तपाईँले अहिलेसम्म ग्रह शान्ति गर्दा तर्पण मार्जन गर्नुभएको छ त, लाखपति बाल्दा मात्रै गर्नुभएको होला होइन त, तर्पण मार्जन पनि गर्नुपर्दछ भनेर यहाँ चाहिँ तपाईँको नेपाल पञ्चाङ्ग निर्णय विकास समितिको अनुरोध छ। यो विशेष गरी चाहिँ धर्मशास्त्र निर्णय सिन्धुमा पनि यसको उल्लेख गरिएको छ विशेष गरी है। जस्तै अब यी पाँच अङ्गहरू कति कति गर्ने भन्ने विषय चाहिँ म तपाईँलाई जानकारी गराउँछु। स्वतिशान्तिको लागि उक्त पाँच

जप गर्ने, जपको दशांश हवन गर्ने, हवनको दशांश तर्पण गर्ने, तर्पणको दशांश मार्दन गर्ने, मार्दनको दशांश ब्राह्मण भोजन र दक्षिणा गर्ने भनेर लेख्थ्यो यहाँ है। जस्तै तपाईँलाई ग्रह चले सूर्य, यो सूर्य भन्ने ग्रहको के गर्नुपर्छ भन्दा 7000 जप गर्नु पर्यो। 7000 जप गरेको त्यसको दशांश हवन गर्ने, त्यसको दशांश तर्पण, त्यसको दशांश मार्दन यसरी गर्नुपर्छ। तपाईँलाई चन्द्रमा भन्ने ग्रह चलेको छ भने तपाईँले 11000 तपाईँले चाहिँ गर्नु पर्यो, जाप गर्नु पर्यो। अनि चन्द्रमा चलेको छ भने देवीको पूजा गर्नुपर्छ है। त्यस्तै गरी तपाईँले अब सूर्यको ग्रह चलेको छ भने आँखको दाउराको हवन गर्नुपर्छ। अनि चन्द्रमाको तपाईँको चाहिँ ग्रह चलेको छ भने पनासको हवन गर्नुपर्छ होइन। यस्तै गरी मंगल भन्ने ग्रह चल्यो भने 10000 जाप गर्नु पर्यो, गणेशजीको पूजा गर्नु पर्यो। अनि हवन गर्दा खयरको हवन गर्ने, खयर भन्ने काठ पाउँछ क्या दाउरा होइन, खयरको हवन गर्ने होइन। यस्तै गरेर बुध भन्ने ग्रह चल्यो भने यसको जप सङ्ख्या 9000 जप गर्नु पर्यो, विष्णुजीको पूजा गर्नु पर्यो, लक्ष्मीनारायणको पूजा गर्ने, अनि अपमार्गको हवन गर्नु पर्यो।

पेपरको हवन गर्नु पर्यो, त्यसपछि राज्य पेपरको दाउराको हवन गर्नु पर्यो होइन। त्यो त तपाईँले ख्याल गर्नु, जस्तै तपाईँलाई शुक्र भन्ने ग्रह चल्यो होइन। अब शुक्र भन्ने ग्रह चल्यो भने के गर्नुपर्छ? शुक्र ग्रह चल्दाखेरि भने तपाईँको नि शुक्र ग्रहको नि 16,000 जाप हुन्छ, अनि इन्द्राणीको पूजा गर्नु पर्यो, अनि डुम्रीको हवन गर्नु पर्यो शुक्र ग्रह चल्दाखेरि। यस्तै गरी शनि भन्ने ग्रह चल्दाखेरि के गर्नुपर्छ भन्दा

चन्द्रले अनि शनिको शान्ति हुन्छ। अब तपाईँलाई राहु भन्ने ग्रह चढेछ भने राहुको 18,000 जप गर्ने, भैरवको पूजा गर्ने अनि टुबोको हवन गर्नु पर्यो। अब राहुको मन्त्र थाहा छ त, 18,000

18,000 चोटि भन्नु पर्यो, काम हो क्या त्यो, एकदम नगरिकन हुँदै हुँदैन। 18,000 चोटि भन्नु पर्यो, त्यसको दशामा चाहिँ हवन गर्ने, त्यसको दशामा चाहिँ मार्जन गर्ने, मार्जनको दशामा चाहिँ तर्पण गर्ने, तर्पणको दशामा चाहिँ ब्राह्मण भोजन गर्ने, ब्राह्मणको भोजन गर्ने, दक्षिणाहरू गर्ने, यो काम गर्नु पर्यो राहु। यस्तै गरेर केतु भन्ने ग्रह तपाईँलाई चलेको छ भने केतुको जाप गर्नु पर्यो 17,000, अनि भैरवको पूजा गर्ने, अनि हवन चाहिँ कुशको हवन गर्नु पर्यो, कुश टुक्रा बनाएर हवन गर्ने। केतुको मन्त्र थाहा छ तपाईँलाई, ओम केतु कृणङ्ग केतवे पेशो मर्या अपेशते समुख धीरजायत ओम किम केतवे नमः, यो 17,000 जति भन्नु पर्यो हामी बुझ्नु हो। यो धेरै गाह्रो छ नि, ग्रह शान्ति भनेको त्यत्तिकै सजिलो छैन, तपाईँले भने सजिलो भए त अलि सजिलो भइहाल्थ्यो। त्यही भएर यो सबै कुराहरू गर्न पाइएन, गरिएन भने हो, त्यही भएर हामीलाई के हुन्छ थाहा छ, हाम्रो ग्रह शान्ति हुँदैन, काम बन्दैन। त्यही भएर मैले भन्छु तपाईँलाई रत्न कवच लाउनुहोस् भनेर, ग्रह शान्ति गरेर साध्य नै हुँदैन क्या। अब एकजनाको ग्रह शान्ति गर्नु पर्यो भने पाँचजना पण्डित चाहिन्छ होइन, अब अरू सङ्ख्या बढ्यो भने सातजना, नौजना, एघारजना, फेरि यसरी गर्नु। ग्रह शान्ति तपाईँले वर्ष वर्ष दिनमा गर्नु भन्छ, यदि वर्ष वर्ष दिनमा गर्नु तपाईँले असम्भव छ, आर्थिक अवस्था कमजोर छ भने दुई वर्ष ढाई वर्षमा गर्नुहोस् बरु, त्यो चल्छ। तर पण्डित चाहिँ अलिक धेरै राखेर गर्नुभयो भने काम पनि पुरा हुन्छ, राम्रो हुन्छ क्या। जाप त गर्नु पर्यो नि, शनि लागेको छ भने शनिको 23,000 जाप गर्नुपर्दो रहेछ होइन, सङ्कट लागेको छ भने सङ्कटको 8,000 जाप गर्नुपर्छ, राहु चलेको छ भने 18,000 जाप गर्नु पर्यो, केतु भन्ने ग्रह चलेको छ भने तपाईँले गर्नुपर्छ 17,000 जाप गर्नु पर्यो, हो कि होइन। यसरी जाप नगरेको चाहिँ हुँदैन, उल्का भन्ने ग्रह चलेको छ भने 6,000 जाप गर्नु पर्यो क्या, अनि बल्ल ग्रह शान्ति गरेको फल पाइन्छ। यदि जाप गरेर मात्रै भयो त फेरि भएन, तर्पण गर्ने, हवन गर्ने, मार्जन गर्ने, ब्राह्मण भोजन गराउने, गर्ने सबै गर्नुपर्छ। यस्तै गरेर तपाईँले रत्न कवच धारण गर्नुभयो भने सधैँभरि आफ्नो शरीरमा नै बसिराखेको हुन्छ रत्न कवच, त्यसले तपाईँलाई सुरक्षा पनि गरिराखेको हुन्छ, सुरक्षा यसले तपाईँलाई दिइराखेको हुन्छ। यो काम तपाईँले गर्नु, अब यो ग्रह शान्ति गर्नको लागि शुक्र अस्त, बृहस्पति अस्त

कुरा गर्न खोजिराख्नु भएको छ भने तपाईँ कोहीसँग प्रेममा हुनुहुन्छ होइन, सम्बन्धमा हुनुहुन्छ भने उहाँसँग विवाह गर्न हुन्छ कि हुँदैन होइन। अब अहिले प्रेम हुँदाखेरि त ठिकै छ, के अरे हाम्रो सम्बन्ध राम्रै छ, पछि विवाह भइसकेपछि के होला भन्ने मनमा लागेको छ भने तपाईँले हामीलाई फोन गर्नुहोस्, म्यासेन्जर म्यासेज गर्नुहोस्, दुवैजनाको जन्ममिति र जन्म समय हुन्छ भने हुन्छ भन्छु, हुँदैन भने हुँदैन भन्छु, हुँदैन भने के कारणले गर्दा हुँदैन पनि म प्रमाणसहित तपाईँलाई जानकारी गराउँछु। कुरा बुझ्नु भने यस्ता यस्ता कुरामा तपाईँले विशेष ध्यान गर्नु।

अशान्ति गर्दाखेरि तपाईँ किन ग्रह शान्ति नभएको रहेछ त, तपाईँलाई किन राम्रो नभएको रहेछ त, त्यही भएर त म भन्छु तपाईँलाई ग्रह शान्ति गर्दा राम्रो तरिकाले पण्डितजीहरू राम्रो राम्रो विद्वान विद्वान पण्डितजीहरू राखेर तपाईँले ग्रह शान्ति गर्नुहोस्, लटपटक ग्रह शान्ति नगर्नुहोस्, यसरी गर्नु हुँदैन भन्छु म। त्यही भएर ग्रह शान्ति गर्दाखेरि तपाईँले अग्नि जुराउनु पर्छ, रुद्री जुराउनु पर्छ, होइन त्यो दिन हवन गर्न मिल्ने हुनुपर्छ, अनि रुद्री दिन जुराउन मिल्ने हुनुपर्छ। कतिले के भन्नुहुन्छ, गुरुबाहरूले के भनिदिनुहुन्छ भन्दा तपाईँको एउटा जुरे भइहाल्छ नि भन्नुहुन्छ। एउटा जुरेर त कहाँ हुन्छ त, एउटा मात्रै जुरेर त हुँदै हुँदैन नि, दुइटै जुर्नु पर्यो नि। किन दुइटा जुर्नु पर्यो भन्दा, जस्तै अग्नि जुरेको छ भनेको होम जुरेको छ भने होम त गर्न पाइयो नि, रुद्री नगरिकन ग्रह शान्ति हुन्छ त, रुद्री नगरिकन ग्रह शान्ति त हुँदैन, रुद्री पनि त गर्नु पर्यो। दुर्गाजीको पाठ चण्डी पाठ भन्छ, दुर्गा सरस्वती पाठ गर्नु पर्यो, होइन। यस्तै गरी तपाईँको शनि महाकाल सन्मुख

वर्षमा चार खेला लाउनु भनेछ। सर नारायण पूजा

चार पटक तपाईँले सत्यनारायणको पूजा लगाउनु भयो भने भइहाल्छ। अनि अब ग्रह शान्ति गर्ने भन्नुहुन्छ, पैसा छैन कसरी गर्ने ग्रह शान्ति भन्ने पनि मनमा लाग्यो भने, पैसा नहुनेलाई पनि त ग्रह शान्ति गर्नु पर्यो, ग्रह त लाग्छ उहाँहरूलाई पनि, के गर्ने ग्रह शान्ति गर्ने पैसा नहुनेले गायत्री मन्त्र जाप गर्ने, तपाईँ गायत्री मन्त्र 108 पटक बेलुका जप गर्ने, 108 पटक बिहान जप गर्ने। अब योभन्दा पहिला गायत्री मन्त्र जाप गर्नु भएको थिएन, व्रत हुनु त भएको, बिचमा छोड्नु भयो तपाईँले भने, एउटा गौदान गर्ने प्रायश्चित

गर्ने लोक वस्त्र धारण गर्ने अनि एउटा मालालाई झोली किन्नुहोस् अनि आचमन गर्ने प्राणायाम गर्ने गायत्रीको ध्यान गर्ने अनि त्यसपछि तपाईँले चाहिँ गायत्री मन्त्र जाप गर्नुहोस् 108 पटक अनि तपाईँले दीक्षा मन्त्र लिनु भएको छ भने गायत्री मन्त्र जाप गरिसकेपछि फेरि दीक्षा मन्त्र जाप गर्नु अब छोरा मान्छेले त गायत्री मन्त्र लिनु भएको छ छोरी मान्छेले लिनु भएको छ कि छैन फेरि विवाह भयो कि भएन तपाईँहरू विवाह भएको छ भने गायत्री लिइहाल्नुपर्छ एउटा नारायण पूजा लगाएर आफूले गायत्री सुनिहाल्नुपर्छ गायत्री मन्त्र सुन्ने अनि जाप गर्ने अब विवाह पनि भएको छैन गायत्री मन्त्र पनि जाप गर्नुहुन्न होइन बाबुहरूको चाहिँ छोरा मान्छेको व्रतबन्धन भएको छैन भने अर्को काम कार्यमा रोकआउट आएको छ बिजनेस व्यापार ठप्प भएको छ भने मूल मन्त्र जाप गर्ने मूल मन्त्र भनेको हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे यो मन्त्र तपाईँले मनमनमा भनिराख्ने यसको लागि चाहिँ बसेर थपक्क बसेर गर्नु पर्दैन मनमनमा भन्ने हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे मोबाइलमा चलाउँदा भिडियो गेम खेल्दा टिकटक चलाउँदा फेसबुक चलाउँदा होइन तपाईँले चाहिँ मोबाइलमा च्याटिङ गर्दाखेरि पनि मनमनमा भन्न त सकिन्छ नि त हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण

नशाले फापेको छैन, रत्न कवचहरू धारण गर्नुपर्ने कुराहरू पनि हामीले गर्नुपर्छ, नगरिकन नै हुँदैन भन्ने क्या। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 7-8 बजेसम्म रहने गरेका छौँ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम

0: आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
0: वास्तु शास्त्र सम्बन्धी परामर्श
1: घर खडेरीको माटो परीक्षण
0: विदेश यात्राको समस्याको समाधान
1: वैवाहिक समस्याको निराकरण।

রাখার আর খাবার ধারণ सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह तथा र भाग्यको बारेमा

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको लागि मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 18 पददेखि 22 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारी जाने आज्ञा दिनुभयो। एकजना शास्त्री उहाँका आए र उहाँलाई भने, गुरुज्यू, तपाई जहाँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। येशूले तिनलाई भन्नुभयो, स्यालका धुला र आकाशका चरा चुरुङ्गीहरूको गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। उहाँका चेलाहरूमध्ये अर्को एकजनाले भन्यो, प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। तर येशूले तिनलाई भन्नुभयो, मेरो पछि आऊ। मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि यस खण्डमा हामी येशूको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ भन्ने विषयमा अध्ययन गर्नेछौ र यसको बारेमा हामी व्याख्या गर्नेछौ। येशूको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ र यो अचम्मको कुरा, येशू ख्रीष्टको पछि लाग्ने व्यक्तिहरू, येशूका चेलाहरूले ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई यहाँ उल्लेख गरिएको छ र यहाँ लेखकले के कुरा भनिरहेको हामी देख्छौ भन्दा, एकजना शास्त्रीले येशूलाई भने, गुरुज्यू, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। शास्त्रीहरू चाहिँ विशेष गरेर यहुदी समुदायका एउटा शिक्षित व्यक्तिहरूमा पर्छन् र शास्त्रीहरूले चाहिँ बाइबल धर्मशास्त्रलाई व्याख्या गर्ने काम गर्दछन् र बाइबल धर्मशास्त्रलाई व्याख्या गर्दाखेरि अन्तिम निर्णय गर्ने जिम्मेवारी चाहिँ शास्त्रीहरूको नै हुन्थ्यो र यति धेरै ज्ञान भएको व्यक्तिहरू र शास्त्रीले येशूलाई आएर प्रश्न गर्दाखेरि यहाँ अचम्मको कुरा हामी देख्छौ र येशूलाई शास्त्रीले गुरुज्यू भन्ने शब्दलाई प्रयोग गरेका छन्, आदर गरिएको छ, येशूलाई गुरुज्यू भनेर सम्बोधन गरिएको छ अनि यो पनि भनेको छ, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। र शास्त्रीले चिनेको कुरा हामी थाहा पाउँछौ, शास्त्रीले येशूलाई मन पराएको कुरा हामी यहाँ देख्छौ र येशूको पछि हिँड्ने विचार पनि उनले गरेको कुरा हामी यहाँ देख्छौ र यीशुको पछि हिँड्दाखेरि धेरै नै फाइदा हुने कुरालाई शास्त्रीले देखेको कुरा हामी यहाँ बुझ्न सक्छौँ र यीशुको पछि हिँड्दा धेरै फाइदाहरू हुन्छन् भनेर एउटा आशा गरिएको कुरा पनि यहाँ हामी देख्छौँ। शास्त्रीहरू जहिले पनि आफूलाई केही प्राप्त गर्न चाहन्छन्, सिक्न चाहन्छन् र गुरुबाट सिक्न चाहने व्यक्ति र गुरुबाट प्राप्त गर्न चाहने व्यक्तिहरूको रूपमा हामी शास्त्रीहरूलाई देख्न सक्छौँ र शास्त्रीको कुरा प्रभु येशु ख्रिस्टले बुझ्नुभयो। उसको आशाहरू धेरै नै रहेछन्। उसले येशुको पछि हिँड्दाखेरि धेरै फाइदाहरू हुने कुरालाई पनि यहाँ देख्न सकिन्छ र जब शास्त्रीहरूले यो कुरा गरे येशु प्रभुले चाहिँ उसको कुरा बुझिसकेपछि उहाँको भनाइ देखियो भने मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन भनिकन यहाँनिर यो कुरा प्रस्तुत गरिएको छ। येशु प्रभुले यो कुरा भन्दै गर्नुहुँदाखेरि चाहिँ के कुरा हामी बुझ्न सक्छौ भन्दा यीशुले चाहिँ स्यालको ठुला दुला र आकाशका चरा चुरुङ्गीहरूको गुण हुन्छन् तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। यसरी यीशु प्रभुले मानिसहरू जब यीशुको पछि आशा लिएर विभिन्न कुराहरूको आशा लिएर आउँदछन्, भौतिक कुराको पनि आशा गर्छ, प्रलोभन भन्छन् हामीले कतिपटक, मानिसहरूलाई येशु प्रभुले कहिले पनि प्रलोभन देखाएर येशुको पछि हिँड्नलाई उहाँले सिकाउनु भएन। उहाँको चेला हुनका लागि, उहाँसँग हिँड्नका लागि, उहाँबाट सिक्नका लागि येशु प्रभुले कहिले पनि उनीहरूलाई प्रलोभन दिएर आउनु भनेर सिकाउनु भएन। उहाँले मानिसहरूलाई प्रलोभन दिएर कहिले पनि येशु उहाँको चेला हुनलाई उहाँले बोलाउनु भएन, किनभने उहाँले स्पष्ट भनिसक्नुभयो कि मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। भौतिक कुराहरूको आशा गरेर मानिसहरू आउन सक्छन्। येशुको पछि हिँड्दाखेरि मानिसहरूले भौतिक कुराको मात्रै फाइदा हेरेर येशुको पछि आउने चाहना गर्छन् तर येशु प्रभुले यस्तो कुराहरूलाई प्रोत्साहन दिनु भएन, प्रलोभनमा उहाँले अगाडि बढाउनु भएन। आदरणीय श्रोता, धेरै चोटि मानिसहरूले भन्ने गर्छन् क्रिस्चियन भयो भने त डलर पाइन्छ, क्रिस्चियन भयो भने त एकदमै सुविधै सुविधा हुन्छ, त्यसै कारणले येशुको पछि हिँड्नुपर्छ, येशुलाई विश्वास गर्नुपर्छ, क्रिस्चियन हुनुपर्छ भन्ने जुन विचारहरू छ येशुले यसलाई प्रोत्साहन दिनुभएको छैन। येशुको पछि हिँड्ने व्यक्ति चाहिँ येशु ख्रिस्टले जस्तै दुःख भोग्न तयारी हुनुपर्छ। येशु ख्रिस्टले जसरी मानव जातिको लागि आफैलाई कलवरी क्रुसमा बलिदान गर्नुभयो, उहाँ आफैले मानिसहरूलाई सेवा गर्न आउनुभयो, उहाँले भन्नुभयो मानिसको पुत्र सेवा लिन होइन तर सेवा दिन र धेरैको उद्धारको लागि बलिदान हुन आए भनेर येशु प्रभुले भन्नुभयो र येशु प्रभुले भौतिक कुराको प्रलोभनमा कहिले पनि मानिसहरूलाई उहाँको पछि लाग्नलाई उहाँले प्रोत्साहन दिनु भएन र आज जतिजनाले येशु ख्रिस्टको पछि लाग्दा क्रिस्चियन हुँदाखेरि डलर प्राप्त गर्छन् भनेर मानिसहरूले भनेका छन् त्यो कुरालाई येशु प्रभुले प्रोत्साहन दिनु भएन, किनभने मानिसको खाँचो त डलर भन्दा पनि, रुपियाँ पैसा भन्दा पनि, धन सम्पत्ति भन्दा पनि मानिसहरूको जीवन नै एकदमै गाह्रो अवस्थामा छ। पापले गर्दा मानिस मृत्युमा गइराखेको छ, मानिसको आत्मिक जीवन एउटा डरलाग्दो अवस्थामा छ, पापले गर्दा मानिस मृत्युतिर गइराखेका छन्, मानिसको भविष्य अन्धकारमै छ। यो शरीरको मृत्युपछि मानिस कहाँ जाने भन्ने कुरा अन्योलमा छन् र मानिसहरूलाई स्वर्ग राज्यमा जानका निम्ति मानिसहरूले बाटो पाएका छैन र यीशु प्रभु चाहिँ मानव जातिको निम्ति बाटो सत्य र जीवन भएर उहाँ चाहिँ स्वर्ग तार्नका लागि यो संसारका पापी मानिसहरूको लागि बलिदान हुनलाई उहाँ आउनुभयो र उहाँको मृत्युले सारा मानव जातिहरूले छुटकारा पाएका छन्। मानिसहरू मर्न नपर्ने भएको छ, उनीहरूको आत्मिक जीवन मर्न नपर्ने भएको छ, किनभने उनीहरूले आनन्द जीवन पाउनेछन्। यीशुलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ। यीशु प्रभुले यसरी यिनीहरूलाई भन्दै हुनुहुन्थ्यो, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन, त्यसकारणले मेरो पछि लाग्ने मानिसहरू धन सम्पत्ति पाइन्छ कि सुविधाहरू पाइन्छ कि भन्ने हेतुले यीशुको पछि लाग्नु हुँदैन। यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले चाहिँ आफू पापी हो र पापको प्रायश्चितको लागि यीशु प्रभुले कल्वरी क्रुसमा आफूलाई मृत्युमा जानुभयो र उहाँले सारा मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनु भयो र हाम्रो मृत्यु उहाँले भोग्नुभयो र अब हामीले मृत्यु भोग्न नपर्ने भएको अवस्था छ। र अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यहाँनिर यीशु प्रभुलाई फेरि अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरो बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यो चाहिँ एउटा अचम्मको छ कि यीशुले भन्नुभयो मेरो पछि आऊ तिमी, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाडौ। र यीशु प्रभुले यो स्पष्ट रूपमा नै भन्नुभयो कि तिमी मेरो पछि आऊ तिमी मेरो चेला भएर काम गर। तिमीले त्यो मुर्दा गाड्नका निम्ति त्यसको लागि तिमीले फिक्री नगर। बुवा प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेका छैनन्, विश्वास नगर्नेहरूले नै उनीहरूलाई गाड्छ। तिमी चाहिँ यीशुलाई विश्वास गर र तिमीले त्यो काम गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यहाँ स्पष्ट रूपमा भन्नुभएको कुरा हामी देख्छौ। आदरणीय श्रोता, धेरैचोटि मानिसहरूले यो कुराहरू पहिला मेरो आफन्त, मेरो बुवा, मेरो आमा, उहाँहरूलाई भनौ मृत्यु संस्कार गरिसकेपछि मात्रै, काजक्रिया गरिसकेपछि मात्रै म यीशुको पछि हिँड्छु भनेर धेरैजनाको विचारहरू त्यहाँ पाउन सक्छ। तर यीशु प्रभुले चाहिँ भन्नुभयो, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाड्नु। यसको अर्थ चाहिँ जो जो विश्वास गरेका छैनन्, विश्वास नगरेकाहरूको लागि अथवा यीशु ख्रिस्टलाई विश्वास नगरेकाहरूको लागि यीशुलाई विश्वास नगरेकाहरूले नै गाडु, तर तिमी चाहिँ त्यसको लागि चिन्ता फिक्री गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यो सन्देश अथवा यो आज्ञा उनलाई दिएको हामी देख्छौ। र आज हामी हाम्रो समाजमा, हाम्रो वरिपरि यो कुराहरू छन्, मानिसहरूले यो कुराहरू गरिरहेकै छन्। पहिला यस्तो यो समस्या समाधान गरौं अथवा यो काम सकौं, त्यसपछि यीशुको पछि लागौंला भन्ने धेरै मानिसहरू छ। तर तिनीहरूले आफ्नो जिन्दगी यो कुरा गर्नुभन्दा पहिल्यै ऊ आफै मरेको अवस्थाहरू छ। त्यसै कारणले पनि यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरू जो जो हुन्, उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। आदरणीय श्रोता, यहाँहरूले वचन सुन्दै गर्नुहुँदा यदि कतै प्रलोभनको हिसाबले यीशुलाई विश्वास गर्नुभएको छ भने सुधार गर्नुहोस्। यीशु ख्रिस्टले कहिले पनि प्रलोभन देखाएर क्रिस्चियन हुनलाई बोलाउनु भए। यदि यहाँहरू पनि त्यस्तो प्रलोभनमा हुनुहुन्छ भने आफूलाई सुधार्नुहोस्, यीशुलाई मुक्तिदाता भनिकन विश्वास गर्नुहोस्, उद्धार पाउनुहोस् र हजुरले जीवनमा अनन्त आनन्दको जीवन प्राप्त गर्नुहुनेछ। र बहनाहरू आउँछन्, ती बहनाहरू सबैलाई पन्छाएर यीशुको पछि आज नै विश्वास गर्नुहोस् ताकि तपाईँको जीवनमा परमेश्वरले प्रशस्त आशीर्वाद ल्याउनु हुनेछ। र यीशु ख्रिस्टको पछि लाग्दाखेरि कोही पनि प्रलोभनमा नहोस्, कोही पनि आफ्नो जिम्मेवारी यीशुको पछि लाग्ने जुन विश्वास छ यीशुको चेला हुनको लागि उनले निर्णय गर्नुपर्छ, उनले ढिला नगरिकन तुरुन्तै उनले विश्वास गर्नुपर्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र साँचो चेला भएर ठूलो मूल्य चुकाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूले यो आशीर्वाद पाउनु भएको छ भनिकन, र समय फेरि परमेश्वरले दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त।

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64
1: बुढा आज इन्टरभ्यु थियो के भयो त
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
6: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-70-45-54, 9861-97-65-47।
8: सर सर, कम्प्युटर ल्याब जाने आज।
9: अब नेक्स्ट फ्राइडे पक्का हो?
10: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
11: ए सर पनि यही हुनुहुँदो रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
9: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
9: सम्पर्क नम्बर 9860628100 9082479417
13: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
14: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
15: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
16: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
15: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
16: सम्पर्क नम्बर 01052267 01052267

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 98-40-450-575। स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ए पुग्नुहोस् त, हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98-60-24-58-43, 98-60-24-58-43।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 0105202667।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 9 बज्यो।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ज
2: रसुवा भोटेको सिवाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोजेको छ।
3: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
2: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्,
3: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्,
2: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
3: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्,
2: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
3: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ,
2: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौ।
3: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
2: सुरक्षित रहौं,
3: एक अर्काको सुरक्षा गरौं।
2: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
3: नेपाल रेड क्रस सोसाइटी।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 0105202667 0105202667।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47।
9: सर सर, कम्प्युटर ल्याब जाने आज।
10: अब नेक्स्ट फ्राइडे पक्का हो?
11: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ श्री पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
11: प्रोपाइटर शिवराज श्रेष्ठ, गोर्खाली।
0: सम्पर्क नम्बर 9860-628-100 9082-79-417।
12: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182773, 98165749588, 98165749588।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना।

0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849424311, 9849424311।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला।
5: ल, तपाईँ विदेश जानलाइस कि के हो?
6: यहीँ भनेदेखि जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु मस।
6: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, त्यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज, रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
0: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 01052267।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्दा पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575। स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: पुग्नुहोस् त हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543। 9860248543।
9: बाबा म चाँडै स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
1: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454। 9861705544।
9: सर सर कम्प्युटर ल्याब जाने आज
11: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
12: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
13: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
14: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
13: सम्पर्क नम्बर 9860628100 9082979417
15: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra har ek din 8 jana lai Redmi Watch 6 play har ek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos
16: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: गहना लिएर थिए,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान लाए।
7: ल त पनि विदेश जानलाइस कि के हो?
8: यही भनेदेखि जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्न मस।
8: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
7: किन थाहा नहुने नि हौ, यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: सर सर, कम्प्युटर ल्याब जाने आज,
13: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
14: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
13: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
14: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङदेखि पुच्छा बजार एमाली चोकमा श्रेष्ठ कम्प्युटर पसल सधैँ छ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
15: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
14: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
15: सम्पर्क नम्बर 9860628100 छ, 9802479417।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजार सम्म जितौ, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849424311, 9849424311।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने

0: रोगहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 01052267 01052267।
4: बाबा, म चाँडै स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705544।
8: अब नेक्स्ट फ्राइडे पक्का होस्
9: होइन? के भयो, के को हल्ला हो यो क्लासमा?
10: ए सर पनि यही हुनुहुँदो रहेछ त।
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
8: सम्पर्क नम्बर 9860628100 9082979417।
11: रेडियो बिहानी 97.6 MHz।
12: मेरो त कागज पत्र नबन्ने भयो, म त इलिगल भएर बसेको छु। अब हाम्रै भविष्यको लागि भनेर यत्रो दुःख सङ्घर्ष गरेर यहाँसम्म आए, अब म त सायद नेपाल फर्किन्छु होला।
13: अब कमाउने मान्छे भनेकै हजुर हो, हजुर नै घर फर्केपछि यत्रो ऋण कसरी दिने?

0: तल्लो बाटो हुँदै अमेरिका पुगेका नेपालीहरू अहिलेको ट्रम्प प्रशासनको कड़ा आप्रवासन नीतिका कारण अन्यलमा परेका छन्। वर्षौंको मेहनत, ठूलो आर्थिक लगानी र अनेकौं जोखिम मोलेर अमेरिका पुगेका नेपालीहरूको मनमा अहिले उत्साह भन्दा बढ़ी चिन्ता देखिन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणलाई प्राथमिकता दिँदै पक्राउ, हिरासत र निष्कासन सम्बन्धी कार्यवाही तीव्र पारिएको छ। पछिल्लो रिपोर्ट अनुसार सन् 2026 अगस्तमा मात्रै अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले करिब 51,000 मानिसलाई पक्राउ गरेको थियो। तीमध्ये ठूलो हिस्सा आपराधिक अभियोग नभएका आप्रवासी रहेको रिपोर्टमा उल्लेख छ।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ
5: मोबाइल किन्दा एयरफोर्स फ्री
4: 5 बोतलमा गेम खेली 1000 सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्
5: चार्जर स्पिकर ग्लास कभर इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट
6: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि
5: सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11
4: सुन्नुहोस् त टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है
7: कता हो साइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
7: ल त पनि विदेश जानलाइस कि के हो
8: यहीँ भन्दै किन जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्नु होस्
8: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
8: सुन्नुहोस् त रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
4: रोमन मोबाइल पसल
8: नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल सम्पर्क नम्बर 9841-9797-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
13: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
14: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दाइ
1: हाँ
0: गरीबको घरमा खुसीले बास गर्दैन र
1: गर्छ नि एक दिन मैले यो घरमा खुसी लिएर आउँछु
0: कहाँदेखि दाइ
1: परदेशबाट

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला?
2: ल त पनि विदेश जानलाइस कि के हो?
3: यहीँ भनेदेखि जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन कि के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्प

0: धमाकाउ पहाड़ अन्तर्गत हरेक मोबाइल को खरीद में टीबीएस जुपिटर स्कूटर थाईलैंड मलेसिया र दार्जिलिंग टूर साथ सुन को औठी
1: सुन्नुहोस् त रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 थारिङबेसी मिलन टोल सम्पर्क नम्बर 9841 97 97 13 तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705544
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस्
0: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भनेर
0: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ्गेसी पुछार बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
10: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ
0: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
10: सम्पर्क नम्बर 9860628106 9082979417
11: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्स 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्

0: सर सर कम्प्युटर ल्याब जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रे छ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9802479417
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi

0: रक्तदान गरौं, जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौ, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ डीटीएफ एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840-450-575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: ए पुग्नुहोस् त, हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860-2458-43, 9860-2458-43।
2: पावर वाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: ल बाबा म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट।
10: आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै सन्चु ब्लोनको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गोर्खाको बूढी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी। पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल आजदेखि सञ्चालनमा।
0: प्रधानमन्त्री शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी, जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह।
1: नवलपरासीमा यात्रु बस दुर्घटना, 7 जना घाइते। मुगुमा पहिरोले स्काभेटर सहित पुरिएका चालकको उद्धार।
0: स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि आक्रमण, 2 भारतीय बेपत्ता। साउदी अरबमाथि हुतीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट।
1: र तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। उत्तरी गोर्खाको चुमनोब्री गाउँपालिका 6 भएर बग्ने उंगेलुङ खोलाको बाढ़ीका कारण सम्पर्कविहीनहरूको आज पनि खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चुमनोब्रीका 5 जना सम्पर्कविहीन भएका छन्। भेडीकोटमा बस्दै आएका चुमनोब्री गाउँपालिका 6 चुमचेतका 65 वर्षीय सोनाम लामा, उनकी श्रीमती 69 वर्षीय लाग्पा शेर्पा लामा, 66 वर्षीय सोमभोटी लामा, 68 वर्षीय कर्म लामा र 41 वर्षीय तेन दोर्जी लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार सम्पर्कविहीनहरूको आज पनि खोजी जारी राखिएको हो। प्रभावित क्षेत्रहरूबाट हिजो साँझसम्म हवाई र स्थलगत गरी 95 जनालाई उद्धार गरी सुरक्षित स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूमध्येबाट 9 जना विदेशी सहित 35 जनालाई आरूघाटबाट काठमाण्डसम्म सेनाको हेलिकप्टरले ल्याएको थियो। नेपाली सेनाका 4 वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीले ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ। बाढ़ीले 45 वटा घर पुनः र 27 वटामा आंशिक क्षति पुगेको छ। 34 वटा गोठ बगाएको छ। 2 पक्की पुल, 2 वटा झुलुङ्गे पुल, 3 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले आरूघाट धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि सम्पर्क टुटेको छ। चाडबाड़को बेलामा पुल बगाएर सम्पर्क टुटेपछि तत्काल बेलीब्रिज जडान गर्ने तयारी भएको छ। बेलीब्रिज जडानको तयारीको लागि नेपाली सेनाको इन्जिनियरिङ टोली हिजै त्यसतर्फ गएको सेनाले जनाएको छ।
1: मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ खण्डलाई जोड्ने मालढुङ्गा पुल आजदेखि सञ्चालनमा आएको छ। यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले पुलको पहुँच मार्गमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो। क्षतिग्रस्त पहुँच मार्गमा ग्याबियन जाली लगाउने र माटो भर्ने काम सम्पन्न गरी आज बिहानदेखि पुल सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएको सवारी आवागमन गन्तव्यमा जाने क्रम जारी छ। मालढुङ्गा पुलको पर्वततर्फको भागमा कालीगण्डकी नदीले कटान गर्दा चाडबाड़को मुखमा नागरिकले ठूलो समस्या बेहोरेका थिए।
0: यसैबीच बाढ़ी पहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। यी असोज 8 देखि 11 गतेसम्म कविरल वर्षा र हिमपातका कारण सड़क तथा पदमार्ग अवरूद्ध हुँदा कमी आएको पर्यटक आगमन, थोरङला पास जोड़ने बाटो सहज बनेसँगै वृद्धि हुन थालेको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको धारापानी स्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार अहिले दैनिक 150 देखि 200 जनासम्म पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट 5,416 मिटर उचाइमा रहेको थरङला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उहाँले बताउनुभयो। पर्यटकीय सिजन शुरू भएसँगै भदौदेखि पर्यटक आगमन बढ़न थालेको थियो, तर असोज 8 देखि 11 गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आगमन प्रभावित हुँदा दैनिक 1-2 जना मात्र आउने गरेका थिए।
1: प्रधानमन्त्री बालिन्द शाह आज नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी हुनुभएको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुने छैन भन्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत तालिम पूरा गरेर कार्यक्षेत्र र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई कुनै पनि दबाव र प्रभावमा नपर्न आग्रह गर्नुभएको हो। परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री शाहले अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर रहेको उल्लेख गर्नुभयो। आफ्ना छोरा छोरीलाई प्रहरी जस्तो चुनौतीपूर्ण पेशामा आबद्ध गराउने अभिभावक र परिवारप्रति उहाँले आभार पनि व्यक्त गर्नुभयो। प्रतिष्ठानका अनुसार प्रहरी निरीक्षक एकदेखि 184 समूहमा 80 जना दीक्षित भएका छन्।
0: दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्कने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्कने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 25 गतिसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको जानकारी दिनुभयो। दशैंको लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापनमा समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वीराज मार्ग भाषिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा धेरै सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो।
1: बड़ा दशैं अन्तर्गत दुर्गा पक्षको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिदैछ। नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राख्नुका साथै 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। समग्र प्राणीलाई सच्चिदा ननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागि रहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
0: नवलपरासी पश्चिमको बर्दाघाट नगरपालिका 4 एसमोट नजिक पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टँदा 7 घाइते भएका छन्। आज बिहान करिब 7:30 बजे काठमाडौँबाट धनगढ़ीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश 01/00/23 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिँदा चालक र सहचालक सहित 7 घाइते भएका हुन्। घाइतेहरूलाई उपचारको लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस पल्टने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक HR 39G 2876 समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
1: मुगुको खत्याड गाउँपालिका 11 स्थित बीरा खोलामा सुक्खा पहिरो खस्दा स्काइभेटर सहित पुरिएका चालकको उद्धार गरी अस्पताल पठाइएको छ। आज बिहान करिब 8:30 मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सड़क कटिङ गर्ने क्रममा माथिबाट 81 सुक्खा पहिरो खस्दा चालक बझाङको बुंगल नगरपालिका 10/24 विमल बाघ बेपत्ता भएका थिए। बिहान 10:30 जेसीबीको सहायताले पहिरो पन्छाएर उनलाई उद्धार गरिएको हो। गम्भीर अवस्थामा रहेका चालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीतर्फ लगिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै स्काइभिटरका सहचालक मुगुको सोरू गाउँपालिका एक बस्ने 22 वर्षीय विनय मल्ललाई पहिरोसँगै खसेको ढुंगाले हात र खुट्टामा सामान्य चोट लागेकाले उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेकपा एमालेका मनोनित 13 जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। एमाले प्रचार विभागका प्रमुख नीरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो 3 बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम छ। गत शनिबार बसेको पार्टी स्थायी कमिटि बैठकले विभिन्न जिल्लाका 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि ड्रोन र अज्ञात क्षेप्यास्त्रबाट आक्रमण हुँदा 2 भारतीय नाविक बेपत्ता भएका छन्। आक्रमणमा परेको अर्को जहाजमा सवार सबै 11 भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर 11 हिजो 2 छुट्टाछुट्टै तेल ट्याङ्करमाथि आक्रमण भएको हो। निकारागुआको झण्डा रहेको एमटी पेट्रो डल्फिनमाथि ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको र जहाजमा सवार 11 भारतीय नाविकमध्ये 2 जना बेपत्ता भएका भारतको विदेश मन्त्रालयले जनाएको छ। ओमानको मस्कट स्थित भारतीय दूतावासले बेपत्ता 2 नाविकको खोजी तथा उद्धारका लागि ओमानका सम्बन्धित अधिकारी र जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ। यसैबीच भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ। यता यमनका हुती विद्रोही विरूद्ध लड़िरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेपास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल एक्स मार्फत छुट्टा छुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुती विद्रोहीले देशको दक्षिण पश्चिमी क्षेत्र स्थित खसिम मुसैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए। साउदी अरबका 2 विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थपचुलिएको छ। साउदी उड्डयन अधिकारीहरूका अनुसार रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 1 पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य 11 जना घाइते भएका थिए।
1: अब खेल समाचार। तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा भारतले वेस्ट इण्डिजलाई 14 रनले पराजित गरेको छ। यससँगै 5 खेलको श्रृंखलामा भारतले 2-1 अग्रता बनाएको छ। गैराती इन्दौरमा भारतले दिएको 224 रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 209 रन मात्र बनाउन सक्यो। उसका लागि सिमरोन हेटमायरले 43 र कामिल पुरनले 42 रन बनाए। भारतका लागि अर्शदीप सिंहले 3 र नमन धीरले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले 19.2 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। ओपनर अभिषेक शर्माले सर्वाधिक 69 रनको अर्धशतकीय पारी खेले। ईशान किशनले 37 तथा तिलक वर्माले 28 रन जोड़े। वेस्ट इण्डिजका रोस्टन चेजले सामर स्ट्रिंगर र सामर जोसेफले समान 2 विकेट लिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गोर्खाको बुढी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी। पर्वत र बागलुङ जोड्ने बालढुंगा पुल आजदेखि सञ्चालनमा।
0: प्रधानमन्त्री शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी, जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह।
1: नवलपरासीमा यात्रुबस दुर्घटना, 7 जना घाइते। मुगुमा पहिरोले स्काभेटर सहित पुरिएका चालकको उद्धार।
0: स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि आक्रमण, 2 भारतीय बेपत्ता। साउदी अरबमाथि हुतीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट।
1: र तेस्रो T20 अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। अप्सरा र सन्चु विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची भन्दा
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: सर सर कम्प्लेन्ट जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082479417
5: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Watch 6 play harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.

0: रक्तदान गरौं, जीवन बचाऊ। तपाईको केही थोका रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठो र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।

0: केन्द्र प्रणालीले टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टंकेश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204708, 9851878882, गोल्सी बजारको लागि 0104031 र 9200 बजारको लागि 9851209090। ओम टंकेश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोभाइडर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: ए पुग्नुहोस् त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543, 9860248543।
0: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोभाइडर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा बाबा, म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोभाइडर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
7: 9861705544।
8: सर सर कम्प्युटर ल्याब जाने आज
9: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
10: होइन के भयो के हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
9: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
12: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
12: सम्पर्क नम्बर 9860628106 9082479417
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजार सम्बन्धित हौ, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849241311, 9849241311।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घरैसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 0105202667, 0105202667।
8: कता हो साइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
8: ल, त पनि विदेश जानलाइस कि के हो?
9: यहीँ भन्दै किन जाएर है पासपोर्ट
8: बटारिया कुरा नगर्नु पर्छ।
9: होइन, तलाई थाहा छैन के हो? धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आमा हो, गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त।
10: त्यहाँ माथि यो मन्दिरमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
11: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीबीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जीलिङ टुर साथै सुनको औठी
12: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जीलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
13: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
14: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 play harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos Xiaomi kinda upahar everyday bumper ma Thailand holiday
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: भरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
2: खत्तेरी। खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि,
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7065-47।
8: सर पनि यही हुनुहुँदो रहेछ त?
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुच्छार बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
9: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ,
8: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
9: सम्पर्क नम्बर 9860-628-100, 9080-79-417।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 98 40 450 575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ए पोप्नुस्त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98 60 24 58 43, 98 60 24 58 43।
6: यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
6: ल त पनि विदेश जानलाई कि के हो?
7: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
6: बटारिया कुरो नगर्नु मस।
7: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर, थाइल्याण्ड मलेसिया र दार्जीलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जीलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
12: होइन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।
14: रेडियो बिहानी 97.6 MHz।
15: प्यारिस सुन त, मैले अलिकति पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
16: यसपालि पनि घर आउने होइन र हजुर?
15: हेर न, यसपालि पनि बिदै मिलेन, अर्को दसैँमा आउँछु नि।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
3: मोबाइल किन्दा एयरपोर्ट्स फ्री,
2: 5 बोतलमा गेम खेली 1000 जितौं, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
3: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
4: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
3: सम्पर्क नम्बर 9849424111, 9849424111।
2: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209590। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 तल
11: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
11: 9861707546।
12: हरि सर सर कम्प्युटर ल्याब जाने आज
13: अब नेक्स्ट फ्राइडे पक्का होस्
14: होइन के भयो के पो हल्ला हो यो क्लासमा
15: ए सर पनि यही हुनुहुँदो रहेछ त
13: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
15: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
13: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
13: सम्पर्क नम्बर 9860628100 9082979417
16: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
17: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
16: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
17: स्टुडियो हरि आर्ट सुनचादी पसल नेलकण्ठ नगरपालिका दिन 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571266

0: दसैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9855-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: कता हो साइला यस्तो हतार हतारमा
7: कहाँ हुनु नि पासपोर्ट बनाउन जानलाई
5: ल त पनि विदेश जानलाइस कि के हो
7: यहीँ बन्दै किन जाएर हो है पासपोर्ट
5: बटारिया कुरो नगर्नु मस
7: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
5: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
8: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98147913।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: बाबा बाबा, म टाढो स्कुल जान्न।
13: म पनि स्कुल जान्न मम्मी।
14: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
15: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
14: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
16: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
16: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54।
16: 98167045 47।
17: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
18: होइन सर, के सोचिरहनु भएको छ?
17: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
18: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
19: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98151088 र 98088878।
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गरेस्टी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975447।
9: सर सर, कम्प्युटर ल्याब जाने आज।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
11: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
12: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
11: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भनेर।
12: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
13: सम्पर्क नम्बर 9860628106, 9082979417।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
7: ल। तपाईँ विदेश जानलाइस कि के हो
8: यहीँ बन्द किन चाहेर हो पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
8: होइन, तलाई थाहा छैन के हो। धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: ए आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको
7: औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।

0: Hamilton düşüyor.
1: Sir, sir, congratulations. Yes, sir.
2: Our next Friday, pakka. Yes, sir. Today, yesterday, I am.
3: Why no? Keep all your class, ma. ए सर पनि यही हुनुहुँदो रहेछ त
2: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिली सी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
0: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
0: सम्पर्क नम्बर 9860628106 9082979417
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: दादा शब्द
1: शब्द दसैँ गीत
0: ए दसैँ दसैँ गीत
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलायो फुल मुस्काए
1: फुल मुस्काए देशै रमाइलो देशै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ सुरु गरेर

0: एकदम राम्रो एकदम राम्रो।
1: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 98-40-450-575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: यही पुग्नुहोस् त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98-60-24-58-43, 98-60-24-58-43।
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
8: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छ यो। हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
9: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल।
10: बाबा बाबा म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
14: 9861705544।
15: सर सर कम्प्युटर ल्याब जाने आज।
16: अब नेक्स्ट फ्राइडे पक्का हो?
17: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
18: ए सर पनि यही हुनुहुँदो रहेछ त।
16: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
18: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
16: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
18: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
16: सम्पर्क नम्बर 9860628106, 9082479417।
19: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: घर यस्तै प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
2: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: बाबा, मोटा आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
9: 98 61 97 65 47।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्?
11: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
2: ए सर पनि यही हुनुहुँदो रहेछ त?
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
2: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
10: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
2: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
10: सम्पर्क नम्बर 98 60 628 106, 98 0 82 79 417।
0: रेडियो बिहानी 97.6 MHz।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल त पनि विदेश जानलाई, इसकी के हो?
8: यहीँ बन्द किन जाएर है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
8: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
7: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: सर, सर कम्प्युटर ल्याब जाने आज
11: अब नेक्स्ट फ्राइडे पक्का हो सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
12: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 9860628106 9082479417
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ दसैँ गीत
1: बर्खे झरी सकियो हिउँद पलाए
0: हिउँद पलाए
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलाए
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ दादा मैले सुरु गर्दा

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ए पोख्नुहोस् त हाम्रो शाखा टेलिदिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248443 9860248443।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: मैले गहना लिएर थिएँ।
1: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
0: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
1: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
2: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
0: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
2: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भन्छु।
0: सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।

0: सनी।
1: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
2: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार छारिङ एबाले चोकबाट छगर तल
2: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
2: 9861705447।

0: एउटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
1: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
0: सम्पर्क नम्बर 9860628100 छ, 9802479417।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सर सर कम्प्लेन लेख जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ
2: यस्तै भनेर चाहनु होइन के भयो के पो हल्ला क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं,
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
3: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
4: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 01052267।
5: कता हो साइला यस्तो हतार हतारमा?
7: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई?
5: ल तपाईँ विदेश जानलाई इस्की के हो?
7: यहीँ भन्दै किन जाएर है पासपोर्ट?
5: बटारिया कुरा नगर्नु मस
7: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। लसुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: सर सर, कम्प्युटर ल्याब जाने आज,
11: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
12: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
11: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भनेर।
12: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रो धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
13: सम्पर्क नम्बर 9860628106, 9082479417।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौं।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजार सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्पिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849241311, 9849241311।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 0105202667।
5: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
6: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
5: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
6: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
5: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
6: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
5: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
6: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
5: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौ।
6: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
5: सुरक्षित रहौं,
6: एक अर्काको सुरक्षा गरौं।
5: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
6: नेपाल रेड क्रस सोसाइटी।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला।
7: ल, त पनि विदेश जानलाइस कि के हो?
8: यहीँ बहन्द किन जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्न मस
8: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841997913।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: महाचार महाबहार Xiaomi Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
6: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन् परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ
5: दूषित पानीको सेवनले झाडा पखाला हैजा आउँ जस्ता सबै रोगहरूको संक्रमण हुन्छ त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनुपर्छ पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ
6: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी वकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्
5: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनुपर्दछ
6: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने
5: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ बजारमा विभिन्न फिल्टरहरू पाइन्छन् फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो
6: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं
5: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश
13: रेडियो बिहानी 97.6 मेगाहर्ज
6: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
5: पूरा बाहुला भएका लुगा लगाउने
6: झुलभित्र मात्र सुत्ने
5: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
6: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने
5: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
6: खाल्ला खुल्टी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
5: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
6: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
5: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
6: डेंगी रोगबारे सचेत बनाऊ
5: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश
14: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ
15: मोबाइल किन्दा एयरफोर्स फ्री
14: 5 बोतलमा गेम खेली 1000 सम्म जितौं 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्
15: चार्जर स्पिकर ग्लास कभर एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट
16: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि
15: सम्पर्क नम्बर 9849424111 9849424111
14: सुन्नुहोस् त टिकटकमा हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्

0: नजिकै रहेको नेपाल रेडक्रस सोसाइटीका कार्यालयमा सम्पर्क गर्न वा रेडक्रसका स्वयंसेवक वा कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै रेडक्रस र यसका गतिविधिका बारेमा जानकारी लिनका लागि 1130 फोन गर्न पनि सकिन्छ।
0: 1130 नेपाल रेडक्रस सोसाइटीको निशुल्क हटलाइन सेवा हो। यसमा नेपाल टेलिकम र एनसेलबाट फोन गर्दा शुल्क लाग्दैन र तपाईँले गरेका कुराकानीलाई गोप्य राखिनेछ।
1: त्यसैले रेडक्रस र यसका मानवीय सेवाका बारेमा बुझ्न र सुझाव दिनका लागि शनिबार बाहेक हरेक दिन बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म आवश्यक परेको बेला नेपाल रेडक्रस सोसाइटीको निशुल्क हटलाइन 1130 फोन गर्न सक्नुहुनेछ।
0: हामी तपाईँका विचारको सम्मानको साथै सुनवाई पनि गर्दछौ।
1: नेपाल रेडक्रस सोसाइटी
2: रेडियो बिहानी 97.6 MHz।
3: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

रेडियो बिहानी 97.6 मेगाहर्ट्जको 7:35 बजेको समाचार सेरोफेरोमा शर्मिला साकेको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्ट्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। उत्तरी धादिङमा रात्रिकालीन हेलिकप्टर उतारका लागि हेलिप्याड बनाउन नवराज अधिकारीको माग। बुढी गण्डकीको बारीले आरूघाट धादिङ जोड्ने पुल बगायो, बेली ब्रिज निर्माणको तयारी। धादिङमा जिल्ला स्तरीय ई फुटबल प्रतियोगिता शुरू, 32 खेलाड़ी प्रतिस्पर्धामा। अब समाचार विस्तारमा। धादिङको गलौदी क्षेत्रमा सड़क मर्मत सम्भार गर्नुपर्ने भएपछि पृथ्वी राजमार्गमा आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सूचना जारी गर्दै गजुरी गाउँपालिका पास गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले मर्मत सम्भारका लागि सवारी आगमन बन्द गर्न लागि जानकारी दिनुभएको हो। गत असोज 23 गते सड़क भाँचिएपछि अवरूद्ध भएको सड़क राजमार्ग असोज 24 गते दिन भएको प्रयासपछि सञ्चालनमा आएको थियो। थप मर्मत सम्भार आवश्यक भएपछि पुनः रातिको समयमा सड़क बन्द गर्न लागि हो। दशैंको मुखमा राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायलाई समस्या हुने देखिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद अर्थात सरोज सिटौलाले दशैंका लागि अग्रिम टिकट बुकिङ गरेका हजारौं यात्रुलाई राजमार्ग बन्द हुँदा आगमनमा चुनौती थपिने बताउनु भएको छ। नयाँ बस पार्कबाट मात्रै असोज 17 देखि 25 गतेसम्म 2,07,251 यात्रु बाहिरिएको लुम्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक मल्लले जानकारी दिनुभएको छ। जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले उत्तरी धादिङका दुर्गम क्षेत्रमा रात्रिकालीन हेलिकप्टर उद्धारका लागि हेलिप्याड निर्माण गर्न माग गर्नुभएको छ। जनस्वास्थ्य कार्यालय धादिङले आयोजना गरेको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सड़क र स्वास्थ्य सेवाको पहुँच नहुँदा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको समयमै उद्धार गर्न र कठिनाई

0: भइरहेको बताउनु भयो। हृदयघात अत्याधिक रक्तस्राव तथा जटिल अवस्थामा सुत्केरीलाई तत्काल अस्पताल पुर्याउन समस्या हुने गरेको उल्लेख गर्दै प्रमुख अधिकारीले उत्तरी धादिङका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा रात्रिकालीन हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गर्न बागमतीपति सरकारसँग आग्रह गर्नुभयो। हेलिप्याडलाई खेलकुद गतिविधि सञ्चालन गर्न मिल्ने बहुद्देश्यीय संरचनाको रूपमा विकास गर्न सकिने उहाँको भनाई छ। यसैगरी प्रमुख अधिकारीहरूले धादिङमा मानसिक स्वास्थ्य समस्या, आत्महत्या, डेंगू संक्रमण, बाल विवाह तथा कम उमेरका गर्भधारण जस्ता जनस्वास्थ्यका चुनौती समाधान गर्ने प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रमा सुविधा सम्पन्न एम्बुलेन्स, स्वास्थ्य उपकरण र साप परीक्षण सेवाको प्रभाव रहेको उल्लेख गर्दै आवश्यक जनशक्ति तथा स्रोत साधन व्यवस्थापन गर्ने प्रदेश सरकारको ध्यान आकर्षण गराउनुभयो। भोटेकोशी र बुढी गण्डकी नदीमा आएको बाढ़ीले सड़क तथा पुलमा क्षति पुर्याउँदा स्वास्थ्य सेवामा नागरिकको पहुँच थप कठिन बनेको भन्दै उहाँले दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधारमा प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित धादिङको तिर्खा सुन्दरी गाउँपालिका दुई आरूघाटमा 65 परिवारलाई आपतकालीन राहत सामग्री वितरण गरिएको छ। कारितास नेपालको सहयोगमा प्रयास नेपाल धादिङको वडा तथा गाउँपालिकासँगको समन्वयमा विस्थापित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो। तिर्खा सुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेलले रोहबरमा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्या लगायतको टोलीले प्रभावित घर परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको हो। बाढ़ीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गरी दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो। राहत सामग्रीमा चामल, दाल, खाने तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, आलु, प्याज, अन्य तरकारी तथा खाने पानी छन्। प्रभावित परिवारलाई कम्बल, फोम, त्रिपाल, नुहाउने तथा लुगा धुने साबुन, भाँडा माझ्ने सामग्री, दाँत माझ्ने ब्रश र मञ्जन समेत उपलब्ध गराएको छ। बाढ़ीले घरवास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ता कपड़ा तथा दैनिक उपभोक्ताका सामग्री उपलब्ध गराउँदा उनीहरूको कठिनाई केही कम हुने अपेक्षा गरिएको छ। गोर्खाको आरूघाट धादिङ जोड्ने मोटरे बल पुल बुढी गण्डकी नदीमा आएको बाढ़ीले भाँचेर बगाएपछि सड़क सम्पर्क विच्छेद भएको छ। आइतबार बिहान आएको बाढ़ीले पुलमा तीन स्पान मध्ये एउटा स्पान भाँचेर बगाएको हो। सड़क सम्पर्क पुनः स्थापित गर्न नेपाल सेनाले सोही स्थानमा बेली ब्रिज जडानको तयारी शुरू गरेको छ। नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार अहिले डोजरको सहायताले लेदो पन्साएर पुल निर्माणको तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय हेटौडाबाट बेली ब्रिजको निर्माण सामग्री ल्याइँदैछ। सामग्री आइपुगेपछि जडानको काम शुरू गरिने उहाँले बताउनु भएको छ। यसैगरी आरूघाट हुँदै माथिल्लो क्षेत्रतर्फ जाने सड़क लेदोरे भरिदा सवारी साधन सञ्चालनमा समेत समस्या भएको छ। सड़क डिभिजन कार्यालयले सड़कमा जमेको लेदो हटाउने तयारी गरिरहेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। निर्वाचन उद्योग संघको 3500 वार्षिक साधारण सभालाई आज त्यहाँ सम्बोधन गर्दै अस्पष्ट कानूनका कारण प्रशासनीय झन्झट बेहिनु परेकाले समय सापेक्ष संशोधन गरिने बताउनुभयो। हालै मात्रै लगानी मैत्री कानूनहरूमा के सुधार गर्नुपर्छ भनेर वृहत कार्यशाला गरिसकेकाले उहाँले जानकारी दिनुभयो। लगानी मैत्री कानून निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, नीति क्षेत्र, राजनीतिक सबै क्षेत्र एउटै ठाउँमा हुनुपर्ने उहाँले जोड़ दिनुभयो। कार्यक्रममा बागमती प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति उद्योगी व्यवसाय समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो। सो अवसरमा नेपाल घरेलू तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरूङले भुटेकुसी बाढ़ीमा प्रभावित भएका उद्योग पुनः स्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनी माधव खनाल, नेपाली कांग्रेसका चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी एमाले चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष भीम घिमिरे, चितवन उद्योग संघका गवर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग संघ चितवनका अध्यक्ष मदन घिमिरे लगायतको आफ्नो धारणा राख्नु भएको थियो। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएसँगै नेपाली राजनीतिमा पुस्तान्तरणको बहसले नयाँ मोड़ लिएको छ। लामो समयदेखि पार्टी नेतृत्वमा रहेका पुराना नेताहरूको स्थानमा नयाँ पुस्ताको थापाले नेतृत्व सम्हालेपछि अन्य राजनीतिक दलमा पनि नेतृत्व परिवर्तनको दबाव बढ़ेको छ। तर कांग्रेसमा नेतृत्व परिवर्तनको परिणाम आए पनि वामपन्थी दलहरूले भने पुस्तान्तरणको विषय अझै अनिश्चित देखिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वलाई चुनौती दिँदै उठेका आवाज केन्द्रीय कमिटिबाटै किनारा लागेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका पनि नेतृत्व हस्तान्तरणको बहस चलिरहे पनि त्यसले निष्कर्ष पाउन सकेको छैन। बरू महाधिवेशन नै पछाडि धकिल्ने अवस्था देखिएको छ। जेएनजी आन्दोलनपछि पुराना राजनीतिक दलको नेतृत्व कार्यशैली र क्षमतामाथि प्रश्न उठेसँगै पुस्तान्तरणको बहस थप बलियो बनेको थियो। त्यसबेला वामपन्थी दलहरूमा समेत नेतृत्व परिवर्तनको माग उठे पनि कांग्रेसमा जस्तो परिणाम देखिएको छैन। कांग्रेसमा गगन थापा र विश्व प्रकाश शर्माले अग्रसरताले नेतृत्व परिवर्तनको बहसमा व्यवहारमा उतारेको छ। तर एमाले र नेपाली कम्युनिष्ट पार्टीमा पूरा नेतृत्वको प्रभाव आन्तरिक शक्ति सन्तुलन र वैकल्पिक नेतृत्वको सीमितताका कारण युवा पुस्ताको नेतृत्वमा पहुँच अझै चुनौतीपूर्ण देखिएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01520267 01520267।
3: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
4: मोबाइल किन्दा एयरफोर्स फ्री,
3: 5 बोतलमा गेम खेली 1000 जितौ, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
4: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
5: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
4: सम्पर्क नम्बर 9849424311, 9849424311।
3: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
6: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशलाई योग स्वास्थ्य र समृद्धिको नमूना बनाउने घोषणा गर्नुभएको छ। पतञ्जलि योग समितिले भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले प्रदेशका नागरिकसम्म योग र स्वास्थ्य जीवनशैलीको पहुँच विस्तार गर्ने, पारदर्शी योग परिषद निर्माण गर्ने बताउनुभयो। मुख्यमन्त्री थापा मगरको भक्तपुरलाई योग शिक्षा स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा विकास गर्दै बागमती प्रदेशका 13 जिल्ला मध्ये नमूना जिल्लाको रूपमा स्थापित गर्ने आधार तयार भइरहेको पनि बताउनुभयो। कार्यक्रममा प्रादेशिक योग समितिका सदस्य तथा पतञ्जली योग समितिका महासचिव डाक्टर नवराज काफीले प्रादेशिक योग परिषद निर्माणका लागि प्राविधिक तथा नीतिगत गृह कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। त्यस्तै कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल र पतञ्जली योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदी लगायतको योग साधनाको प्रचार प्रसार र विस्तारमा जोड़ दिनुभएको थियो। अब विदेशको खबर। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू भएपछि पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ अर्थात पीटीआईका 278 सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ। दुई प्रहरी अधिकारीका अनुसार जेलमा रहेका इमरान खानले रिहाईको माग गर्दै आइतबार भएको सरकार विरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरिएको हो। नाम सार्वजनिक नगर्ने शर्तमा उनीहरूले आइतबारदेखि नै पार्टीका सदस्यहरूलाई हिरासतमा लिन थालिएको जानकारी दिएका छन्। इमरान खानका समर्थकहरूले देशको कठिन आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकार विरोधी प्रदर्शन गर्दै आएका छन्। हजारौं समर्थक खैबर पख्तुनख्वा प्रान्तका पदयात्रामा सहभागी भइरहेका छन्। यसैबीच प्रान्तका आतंकवादी हिंसा पनि बढ़िरहेको छ। विशेष गरी अफगानिस्तानसँग सीमा जोड़िएको क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बन्दै गएको जनाएको छ।

0: धादिङमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता आजदेखि शुरू भएको छ। धादिङ ए फुटबल कम्युनिस्ट अर्थात धादिङ गेम्सको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका 32 जना खेलाड़ी सहभागी छन्। ई स्पोर्ट प्रति युवाको आकर्षण बढ़दै गएको अवस्थामा खेलाड़ीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र जिल्लालाई ई स्पोर्टको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 16,000 रूपियाँ रहेको छ। विजेताले 7,000, उपविजेताले 3,500 रूपियाँ प्राप्त गर्नेछन्। त्यस्तै सेमी फाइनलमा पुग्ने दुई खेलाड़ीले जनही 1,500 रूपियाँ पाउनेछन्। उत्कृष्ट खेलाड़ीलाई 1,500 र उदाउदो प्रतिभालाई 1,000 रूपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी 32 खेलाड़ीलाई 8 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा 4 खेलाड़ी छन्। समूह चरणमा प्रत्येक खेलाड़ीको समूहमा अन्य खेलाड़ीलाई 2-2 पटक प्रतिस्पर्धा गर्नेछन्। जित हासिल गर्ने 3 अंक बराबरी गर्नेले 1 अंक र पराजित हुनेले कुनै अंक पाउने छैनन्। समूह चरणका खेल 7-10 दिनभित्र सम्पन्न गर्ने समय निर्धारण गरिएको छ। प्रत्येक समूहमा शीर्षक 2 स्थानमा रहने खेलाड़ीले अर्को चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिता मार्फत खेलाड़ी बीच निष्पक्ष प्रतिस्पर्धा, आपसी सम्मान र प्रतिस्पर्धात्मक भावनाको विकास गर्दै धादिङका ई स्पोर्ट प्रतिभालाई अघि बढ़ाउने आयोजकको लक्ष्य छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। उत्तरी धादिङमा रात्रिकालीन हेलिकप्टर उद्धारका लागि हेलिप्याड बनाउन नवराज अधिकारीको माग। बुढी गण्डकीको बाढ़ीले आरूघाट धादिङ जोड्ने पुल बगायो। बेलीब्रिज निर्माणको तयारी तीव्र। र धादिङमा जिल्ला स्तरीय ई फुटबल प्रतियोगिता शुरू, 32 खेलाड़ी प्रतिस्पर्धामा। हौस् त साँझ 6:35 बजेको समाचार हिलाइसकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
1: कता हो साइला, यस्तो हतार हतारमा
2: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
1: ल त पनि विदेशमा लाइस कि के हो?
2: यहीँ भनेदेखि जाएर है पासपोर्ट
1: बटारिया कुरो नगर्नु म
2: होइन। तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्डलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
3: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: बाबा बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
13: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
12: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
13: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
12: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
13: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
12: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
13: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
12: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
13: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
12: सुरक्षित रहौं।
13: एक अर्काको सुरक्षा गरौं।
12: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
13: नेपाल रेड क्रस सोसाइटी।
14: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
15: मोबाइल किन्दा एयरफोर्स फ्री,
14: 5 बोतलमा गेम खेली 1000 जितौं, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
15: चार्जर स्पिकर ग्लास कभर एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
16: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि।
15: सम्पर्क नम्बर 9849424311 9849424311।
14: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
17: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्नु हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
18: सर सर कम्प्युटर ल्याब जाने आज,
19: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
20: होइन के भयो, के हल्ला हो यो क्लासमा?
21: ए सर पनि यही हुनुहुँदो रहेछ त।
19: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
22: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: बिहानी 97.6 MHz
1: कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु।
2: प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो छरितो सहज र पारदर्शी तुल्याउन सकिने मात्रै नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रण गर्न सकिने बताउनुभयो। यस्तै समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न सुरक्षा चुनौतीको सामना गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीवधनको रक्षा गर्न अग्रपंक्तिमा रहेर जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। संघीय संसद संसदीय सुनवाई समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको आज बसेको बैठकमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको संसदीय सुनवाई गरेको हो। बैठकमा कार्ययोजना पेश गर्दै भारतका लागि प्रस्तावित राजदूत पाण्डेले दुई देश बीचको कनेक्टिभिटीलाई प्राथमिकता दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पर्यटक बढ़ाउने, दुवै देशका विज्ञहरू सम्मिलित सीमा विवाद समाधान उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिने प्रतिबद्धता जनाउँदै सरकारको परराष्ट्र नीति र निर्देशन छिटो छरितो रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले नेपाल चीनको सीमा तथा पारवहन व्यवस्थालाई बलियो बनाउने, विपद उद्यमशीलतामा सहकार्य प्रवर्धन गर्ने र नेपालको हिमाली विपदहरूको अध्ययन अनुसन्धानमा प्राविधिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापाले नेपालमा रहेका 2.5 लाख भन्दा बढ़ी नेपाली डायस्पोराको क्षमता, स्रोत र प्रविधिलाई नेपालको हितमा प्रयोग गर्न प्रयास गरिने बताउनुभयो। त्यसै गरी बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले दुई देश बीचको आर्थिक कूटनीतिलाई बलियो बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारमाथि परेको उजुरीका सम्बन्धमा सम्बन्धित निकायबाट थप कागज पत्र माग गर्ने निर्णय गरेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिको आजकै बैठकले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि न्याय परिषदबाट सिफारिश डाक्टर रत्नबहादुर बाग

0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीतर्फ डाक्टर डिला संग्रौला पन्त निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतगणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानिपामा एकसाथ 23 स्थानमा मतगण्ने कार्य भइरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सह महामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढ़ाएको हो। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना अगाडि बढ़ाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ। बडादशैं शुरू भएपछि बाँके र बर्दियाका मूर्तिकारहरू माटाका देवी देवताका मूर्ति बनाउन व्यस्त छन्। तर आवश्यक कच्चा पदार्थ र सजावटका सामग्री सहज रूपमा उपलब्ध नहुँदा मूर्तिकारहरू समस्यामा परेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: दशैंको चहल पहल बढ़ेसँगै बाँके र बर्दियाको नेपालगंज र गुलरियाका बजारमा मूर्ति बनाउने कलाकारहरूलाई भ्याई नभ्याइ छ। कलाकारहरू दिनरात मेहनत गरेर देवी देवताको मूर्ति तयार गर्न व्यस्त छन्। वर्षौंदेखि चल्दै आएको परम्परागत शिपलाई व्यवसायमा रूपान्तरण गरेका कलाकारहरूका लागि दशैं आमदानीको मुख्य समय समेत हो। तर मूर्ति बनाउन आवश्यक माटो तथा सजावटका सामग्रीहरू सहज रूपमा नपाउँदा भने उनीहरूलाई समस्या हुने गरेको छ। कतिपय सामग्री भारतबाट ल्याउनु पर्ने भएकाले झन्झटसँगै लागत समेत बढ्ने गरेको उनीहरूको गुनासो छ। स्थानीय मूर्तिकार शिवकुमार राठौर:
2: माटोको समस्या नजिक एरियामा पाइन्छ। माटोलाई सहज रूपमा उपलब्ध गराउनको लागि हाम्रो स्थानीय सरकार राज्यले व्यवस्था गरिदिएपछि हामीले यो मूर्ति बनाउन अलिक सहज रूपमा सम्पन्न हुन्छ।
1: विशेष गरी तराई क्षेत्रमा घटस्थापनाका दिन देवीको मूर्ति स्थापना गरी पूजा गर्ने प्रचलन छ। यही धार्मिक तथा सांस्कृतिक परम्पराका कारण दशैंको समयमा माटाका मूर्तिको माग बढ्ने गरेको छ। करिब एक दशकदेखि मूर्ति बनाउँदै आउनु भएकी सुषमा चौधरीले गुलरियामा तयार भएका मूर्ति स्थानीय बजारसँगै बाँके लगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको बताउनुहुन्छ।
3: 10 वर्ष भयो मूर्ति बनाएको। राजापुर नगरपालिकामा पनि जान्छ मूर्ति, बाँके जिल्लामा पनि जान्छ, अरू गुलरिया नगरपालिकामा पनि जान्छ मूर्ति।
1: केही वर्ष अघिसम्म भारतीय बजारबाट नेपालभित्र नै माटाका मूर्ति अहिले स्थानीय स्तरमै बन्न थालेका छन्। यसले एकातर्फ स्थानीय कलाकारको सिप र व्यवसायलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मूर्ति खरिदमा बाहिरिने रकम समेत स्थानीय बजारमै रहने वातावरण बनेको छ। स्थानीय युवा विष्णु पौडेल:
4: मूर्ति यहाँ उत्पादन नहुँदाखेरि यहाँ नबन्दा बाहिर भारतबाट आउँथ्यो, जसले गर्दा हाम्रो सम्पूर्ण आर्थिक गति भारततिर जान्थ्यो। तर अहिले यहीँका स्थानीयहरूले यो मूर्ति बनाउन लागिसकेपछि नेपालबाटै लिएर जाने अहिले प्रचलन बढेको छ।
1: परम्परागत कला र सिप संरक्षणसँगै माटाका मूर्ति निर्माणले स्थानीय स्तरमा रोजगारी र आमदानीको अवसर समेत सिर्जना गरेको छ। आवश्यक कच्चा पदार्थको व्यवस्थापन, सिप संरक्षण र बजार विस्तारमा स्थानीय सरकारले सहयोग गर्न सके लोप हुँदै गएका यस्ता परम्परागत पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकाले आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले सड़क मरमत सम्भार गर्न सो राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो। उत्तरी गोर्खाको चुमनुम्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गी हिमालको फेदी भेडीगोठमा सम्पर्क विहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्क विहीन हुनेमा चुमनुम्री गाउँपालिका 6 चुम्चेत निवासी 65 वर्षीय सोनाम लामा, उनकी धर्मपत्नी 59 वर्षीय मोम्मो अजी लामा, 66 वर्षीय सोम छुट्टी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन्दोजे लामा रहेको खुलेको हो। उत्तरी गोर्खाका करिब 5,000 घर दोहरी विद्युतविहीन बनेका छन्। श्रीनिवास उहिया जलविद्युत आयोजना बुढ़ी गण्डकी बाढ़ीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित

0: शहीद बनेका हुन्। आइतबार मध्यराती देखि आएको बाढीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका वडा नम्बर 3 र 6 मा विद्युत अवरूद्ध बनेको श्रीनिवास उहिया जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरुङले जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। कार्यक्रम प्रसारण सम्झौतामा आज हस्ताक्षर गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले आम नागरिकमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने साझा लक्ष्य पूरा गर्न रेडियो नेपालसँगको सहकार्य विगत लामो समयदेखि कायम रहेको बताउनुभयो। त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र बीच स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा कार्यक्रम प्रसारण सम्झौता भएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। 15 दिनपछि बागलुङ जिल्ला सीधा यातायातको पहुँचमा जोड़िएको छ। यही असोज 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले बागलुङ र पर्वत जोड़ने मालढुंगा पुलको पहुँच मार्ग बगाएर अवरूद्ध बनेको सड़क 15 दिनपछि सञ्चालनमा आएको हो। बैंक तथा डिजिटल वालेटको केवाईसी ग्राहक पहिचान विवरण अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब 50 लाख रूपियाँ ठगी गरेको आरोपमा भारतीय नागरिक सहित 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र उतहटले आज गौरूमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार हालसम्म प्राप्त 22 वटा उजुरीका आधारमा गरिएको अनुसन्धानबाट 49,87,000 रूपियाँ ठगी भएको खुलेको छ। अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् 2026 को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई सो पुरस्कार प्रदान गरिएको हो। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख छ। सन् 1970 को दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा अन्य आर्थिक उतार चढ़ावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडल प्रभावकारी हुन नसकेको देखिएको थियो। त्यसपछि हल र उडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्याउनु भएको थियो। रूसबाट बढ़दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देश विरूद्ध तोड़फोड़ तथा हस्तक्षेपका घटना बढ़िरहेका बेला उत्तर एटलान्टिक सन्धि संगठन नेटोका शीर्ष सैन्य कमाण्डरले रूसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन्। नेटोका सर्वोच्च सहयोगी कमाण्डर यूरोप अमेरिकी जनरल एलेक्सस ग्रिनकेविचले पोल्याण्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको विजयको सिद्धान्त प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन्। यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ। जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रूसको गतिविधिबारे चिन्ता बढ़ेको छ। यसैबीच अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तैनात आफ्ना सेनाको संख्या र भूमिका बारे समीक्षा गरिरहेको छ। यसैबीच युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा घोषणा गरेको ऊर्जा युद्ध विराम पालना नगरी युक्रेनले जवाफी कदम चाल्ने चेतावनी दिनुभएको छ। युरोपियन संघ यूको जलवायु अनुगमन सेवाले शक्तिशाली एल्निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। एल्निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढ़ाउने चरण हो। यसले प्रशान्त महासागरको सतहको तापक्रम बढ़ाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढ़ीको जोखिम बढ़ाउन सक्छ।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो। नेपाल सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्य योजना 2083 तथा बोर्डको पूँजी बजार नीति कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरकारवालाहरूको राय सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले अध्ययन सार्वजनिक गरेको हो। अध्ययनले पीबीसीलाई विशिष्टकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सृजना, विदेशी पूँजी आकर्षण तथा सार्वजनिक पूँजी बजारको विस्तारसँग जोड़िएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिम आधारित नियमन, लगानीकर्ता संरक्षण, सुशासन, पारदर्शिता, सम्पत्ति संरक्षण, योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको छ। नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ। लखनऊ स्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती चार जात सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। बाराको जितपुर स्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थासँगको सहकार्यमा ती जात नेपालमा भित्र्याएको हो। नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बिउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ। ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार शुरू भएको छ। प्रतिमान 40 किलोग्रामको 84,000 दरले कारोबार भएको छ। चालू सिजनको शुरूआतमा प्रतिमान 96,000 कारोबार भएको अलैँचीको मूल्य क्रमशः घट्दै 84,000 झरेको हो। एक साता अघि 88,000 दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर 84,000 कारोबार भइरहेको व्यवसायीहरूले बताएका छन्। नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको शुरूआती समयमा अलैँचीको मूल्य 96,000 कारोबार भएको थियो। तनहुँको बन्दीपुर गाउँपालिका याम्पाफाँटका धेरै दूध उत्पादन गर्ने 15 किसानलाई पुरस्कृत गरिएको छ। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो। सहकारी मार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध 89,128 लिटर बिक्री गर्ने नमूना गाई फार्मका संचालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढ़िरहेको नेप्से परिसूचकले यस दिन पनि बढ़ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 4 अंकले बढ़ेर 2,595.81 बिन्दुमा पुगेको छ। नेप्से बढ़े पनि यस दिन कारोबार रकम भने घटेको छ। गत शुक्रबार 4,83 करोड़ रूपियाँ बराबरको शेयरको किनबेच भएको बजारमा सोमबार 1,27,19,000 किता शेयरहरू 4,46,52,00,000 रूपियाँमा किनबेच भएका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
3: क्यानाडालाई हराएसँगै नेपाल विश्वकप लिग टूको अंक तालिकामा 6 स्थानमा पुगेको नेपालले आफ्नो दोस्रो खेल मंगलबार ओमनसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 11:15 हुनेछ। नेपाल र ओमन बीच भएका 16 खेल मध्ये नेपालको जित 10 खेलमा भएको छ भने ओमनको जित 6 खेलमा छ। ओमन 29 खेलबाट 33 अंक जोड्दै 4 स्थानमा छ। 33 खेल खेलेको नेपालले 12 जित 19 हार र 2 खेलमा नतिजा नआउँदा 26 अंक जोडेर 6 स्थानमा छ। क्यानाडा भने 34 खेलबाट 25 अंक सहित 7 स्थानमा झरेको छ। क्यानाडाले 10 खेल जित्दा 19 खेल हार बेहोरेको छ भने 5 खेलमा नतिजा आएको छैन। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका 34 खेलबाट 47 अंक छ। स्कटल्याण्ड 36 खेलबाट 45 अंक सहित दोस्रो र नेदरल्याण्ड 32 खेलबाट 38 अंक सहित तेस्रो स्थानमा छन्। लीग टूमा सहभागी 8 टोलीले 9 सिरिजमा प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक सिरिजमा 4 खेल हुने भएकाले सबै टोलीले कुल 36 खेल खेल्नेछन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ। शीर्ष 4 रहने टोलीले सन 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एक दिवसीय विश्वकपको छनौट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले शीर्ष 4 रहेर सिधै छनौट प्रतियोगिता पुग्ने सम्भावना भने गुमाइसकेको छ। काठमाडौँको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ शोरूमको सञ्चालनमा आएको छ। सोमबार बालाजु स्थित ग्यालेक्सी फिटनेस शोरूमको उद्घाटन नेपाली क्रिकेट टीमका क्रिकेटर कुशल भुर्तिलले गरेका हुन्। सोही अवसरमा भुर्तिललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ। ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौतामा भुर्तिल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपक प्रसाद अधिकारी बीच हस्ताक्षर भएको छ। कम्पनीले छापाको दमक, रूपन्देहीको पुटोल र बेलवास, कास्कीको पोखरा र चितवनको नयाँगढमा शाखा सञ्चालन गरेको छ। ग्यालेक्सी फिटनेसले अन्य ठाउँमा पनि विस्तारै शाखा विस्तार गर्दै जाने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको र एक दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा एक दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 17.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रहरीको पेशागत सफलताका लागि नैतिकता र निष्ठा आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। धादिङको गलौदी क्षेत्रमा सड़क मर्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। विश्व बाथरोग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। झण्डै 30 लाख नेपालीमा बाथरोगको समस्या। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन, के भयो, किन एक्लै गनगन गरिरहे
6: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
8: महाचार महापहाड़ शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
9: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
10: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोका रगत कसैको पूरै जीवन हुन सक्छ।
11: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
10: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
11: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
10: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
11: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौ।
10: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
11: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: जरुरी
1: जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्
2: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई गृहमन्त्री गुरूङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा
3: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ
2: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुर्यायो त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातीको लागि सवारी आवागमन रोक
4: आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईटा रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्
2: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: सहकारी ठगी र मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन सहकारी ठगी र मिटर ब्याजमा राजनैतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ अब खबर सन्तोषी रावलबाट
6: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता निष्ठा र इमानदारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ जिम्मेवारी प्रति वा जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो
1: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता निष्ठा र इमानदारीता हो यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदत गर्दछ जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्
6: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ स्वास्थ्य पत्रकार मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको

0: समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
1: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरिबीको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग भोगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 वटा उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञान प्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: बुदा नम्बर 1 मा रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 वटा मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 जना व्यक्तिहरूबाट 7 वटा उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 जना राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री जुज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
1: त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मर्मत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान

0: 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएललाई जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले बाटो मर्मतको लागि अस्ति गाडी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिराखेका छौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू गाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायतका इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मतको काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा जलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन मात्रै बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
2: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अप्नाउनु पर्ने,
3: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
5: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
4: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
5: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104 राष्ट्रिय महिला आयोग 11:45
4: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
6: तपाईँ गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र।
9: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय तह समस्यासम्म गर्न सकिन्छ। अहिले उद्धारपछिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
6: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? वात्ते बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
3: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो SMS, एक नम्बर SMS पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
6: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
10: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
2: चिकित्सा मनोविद संघको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: क्यास्ट फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग। भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महलसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भनेर त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्ने त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसम हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही राधिङ हुनुहुन्छ। अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै सङ्घ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकियाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकियाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलरसँग अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामीले चाहिँ फेरि जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिए हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिए छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ। अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ पार्न जाने त्यतिकै भिड छ अनि यो मनोपरामर्श गर्ने भिड छ भनेपछि स्वाभाविकले मान्छे एकदम इरिटेट हुन्छ नि त।
5: भोटेकोशी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि अहिले त सबले सामान दिएका छन्, के दिएका छन् मान्छेले भेटिरहेका छन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ। त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूको कुराहरू सुनिदिने अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन, त कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो। अब डिजास्टरले बिगारिसकेको चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जान क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठाएका छौँ नि त। त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबैले गए म मात्र किन बाँच्ने भन्ने हुन्छ कि।
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
4: अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुई पटक तीन पटक चार पटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन तपाईँसँग कुरा गरेपछि मलाई कम भाषा भन्छ उसले कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नि भेट्नुपर्छ भनेर म पनि भेट्छु उहाँलाई नि भेट्नुपर्छ किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन
4: कम गर्न सक्छ कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि त्यो मुभमेन्ट टर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ
3: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा पनि बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ गृहमन्त्री सुदन गुरूङ बिम्स्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नु भएको छ त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै तीन खेलको श्रृंखला जितेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: रेडियो बिहानी 97.6 MHz
1: सर सर कम्प्युटर ल्याब जाने आज
2: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
3: सधैँ यस्तै भनेर जानु होइन के भयो के हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
2: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादेलुसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628106 9082979417
5: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ
6: मोबाइल किन्दा एयरपोर्ट्स फ्री
5: 5 बोतलमा गेम खेली 1000 जितौं हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्
6: चार्जर स्टिकर ग्लास कभर एयरपोर्ट्स लगायतको सामानमा 50% डिस्काउन्ट
7: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि
6: सम्पर्क नम्बर 9849424111 9849424111
5: सुन्नुहोस् त टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है
0: रेडियो बिहानी 97.6 MHz

0: दाई
1: गरीबको घरमा खुसीले बास गर्दैन
0: कहाँदेखि दाई
1: परदेशबाट

0: के तपाईसँग नेपाल रेड क्रस सोसाइटी सम्बन्धी प्रश्न, जिज्ञासा, सुझाव अथवा गुनासाहरू छन्
1: भने तपाईँको नजिकै रहेको नेपाल रेड क्रस सोसाइटीका कार्यालयमा सम्पर्क गर्न वा रेड क्रसका स्वयंसेवक वा कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै रेड क्रस र यसका गतिविधिका बारेमा जानकारी लिनका लागि 11:30 फोन गर्न पनि सकिन्छ।
1: 11:30 नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन सेवा हो। यसमा नेपाल टेलिकम र एनसेलबाट फोन गर्दा शुल्क लाग्दैन र तपाईँले गरेका कुराकानीलाई गोप्य राखिनेछ।
0: त्यसैले रेड क्रस र यसका मानवीय सेवाका बारेमा बुझ्न र सुझाव दिनका लागि शनिबार बाहेक हरेक दिन बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म आवश्यक परेको बेला नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 11:30 फोन गर्न सक्नुहुनेछ।
1: हामी तपाईँका विचारको सम्मानको साथै सुनवाई पनि गर्दछौ।
0: नेपाल रेड क्रस सोसाइटी।

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
2: परेशी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क
1: नम्बर
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता न

0: राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पुकारो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: ए पोक्नुहोस् त, हाम्रो शाखा टेलरिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543, 9860248543।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
7: सम्पर्क मोबाइल 9741031429।
8: कता हो साइला यस्तो हतार हतारमा?
9: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानलाई?
8: ल तपाईँ विदेशलाई के हो
9: यहाँ भन्दै किन जाएर है पासपोर्ट?
8: बटारिया कुरा नगर्नु होस्
9: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: बाबा बाबा, म त आज स्कुल जान्न।
13: म पनि स्कुल जान्न मम्मी।
14: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर?
15: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
14: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार।

0: धारिन एवाले चोकबाट छ घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861975447
2: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोजेको छ।
3: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
2: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्,
3: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्,
2: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
3: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्,
2: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
3: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ,
2: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौ,
3: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
2: सुरक्षित रहौं,
3: एक अर्काको सुरक्षा गरौं,
2: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
3: नेपाल रेड क्रस सोसाइटी।

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आउ जस्ता चोला रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने। पानी बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने किटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पहिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी 97.6 MHz।
3: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना।
4: सरदार सम्बन्ध सधैँभरिलाई।

भूमिका लिई। यो बसिरहेको रहेछन्। धर्मरूपी गोरूलाई भन्नुभयो, तिम्रो तीनवटा खुट्टा भाँचिएको, एउटा खुट्टाले मात्र टेकेको तिमीलाई के भयो? भन्दा प्रभु, म सत्ययुगमा, सतयुगमा, द्वापरयुगमा यसरी एक एक पाइलो काटिँदै गयो, अहिले तेस्रो पाइलो पनि काटियो, कलियुगको बीचमा अहिले एक पाइलाले टेकेको छु। अब तिमी किन रोएका त भन्दाखेरिमा, मेरो धारणा गरिदिने व्यक्ति कोही छैन। अनि गाई किन रोए कि भन्नुभयो राजा परीक्षितले, खै म पनि जब मेरो भारोद्धार गराइदिने वाला महान प्रतापी जब भगवान कृष्ण परमात्माको स्वर्गारोहण भयो, यसै कारणबाट मेरो चित्तमा ज्यादै अशान्ति मनाइदिएको छ, त्यसै कारणबाट म जान लागेकी भन्नुभएको थियो। ए न, तिमीलाई पनि जब रोनु पर्ने प्रकारको समस्याबाट समाधान म गर्छु, अन्यथा छैन भनेर आज्ञा गरिबक्छु। यो अनुमार भने चाण्डालको अर्थात पहिरन भने राजाको त कोष भनेर सोद्धाखेरिमा कलिले विन्ती गर्यो, महाराज म कलि हुँ भने मेरो राष्ट्रमा नबस भन्नुभयो। यो राष्ट्र तपाईँको कि मेरो भन्यो कलिले, मेरो भन्नुभएको थियो। तपाईँको आयु कति भन्यो राजा परीक्षितलाई, मेरो आयु 60 वर्ष, मेरो आयु 4,32,000 वर्ष। 4,32,000 वर्ष बस्नेवालाले राज्य नपाउने, पाजी 60 वर्ष बस्नेवालाले राज्य पाउने भन। अनि त्यसपछिबाट लौ त जातालाई हिंसी दिइदिन्छु भनेर हात मारेर तरबार प्रहार गर्न आँटी बक्सेको थियो। मेरो परमात्मा नमारी बक्सोस्, हजुर जे भन्नुहुन्छ म त्यही कुरा मान्छु भन्यो कलिले। ल अब उस भएदेखि मैले भनेको ठाउँमा बस भनिदिनु भयो। कहाँ कहाँ बस्ने? एक नम्बरमा जहाँनिर तेरो जब पासावृत्ति हुन्छ जुवा खेल्ने र तास खेल्ने ठाउँ, त्यस ठाउँमा गएर बस्ने। जुवा र तासमा मूर्खै पर्छ नि तिनी अहिले, जुवा र तास भन्दा छोरी मान्छेले पनि थाले कि खेल्छन्, त्यसै कारणबाट जुवा र तास मा गएर बस्ने नम्बर एक। दोस्रो नम्बरमा अब कहाँ गएर बस्ने त भन्ने सम्बन्धमा, जहाँ दुर्व्यसन हुन्छ नर नारीको त्यस ठाउँमा। तेस्रो नम्बरमा जहाँ मदिरा पान हुन्छ त्यस ठाउँमा गएर बस्ने। यसरी तीन ठाउँको व्यवस्था मिलाइसकेपछि एउटा असल प्रकारको ठाउँ पाम प्रभु भनेर विन्ती गर्दा, अब धातुमा सुन चाँदी हिरामतीमा पनि गएर बस्नु भन्ने आदेश प्रदान गरिबक्छु। अब त्यो सुन चाँदी हिरामती त्यो धातुमा गएर बस्ने त्यो प्रकारको आदेश प्रदान गरिबक्सेपछि, लौ त मेरो ईश्वर म कसो गर्ने? शिरमा राजा परीक्षितले सुनको श्रीपेज लगाउनु भएको, ती गएर कली चढ्यो, मती बिग्रिहाल्यो। अनि कहाँ जाउँ, के गरौं, कसलाई के भनौं, कसलाई के भनौं, के भनौं, के भनौं, के भनौं भन्ने जस्तो लाग्यो राजालाई। अनि घर आयो ठिक्क, म त्यो श्रीपेज झिक्यो ठिक आत्मा हुने। अनि त्यसपछिबाट जब फेरि अर्को अशान्ति आउने, यही भाव थियो राजा जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जानुभएको थियो। जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदाखेरिमा एउटा

0: कली यो बसिरहेको रहेछन्। धर्मरूपी गोरूलाई भन्नुभयो, तिम्रो तीनवटा खुट्टा भाँचिएको, एउटा खुट्टाले मात्र टेकेको तिमीलाई के भयो? भन्दा प्रभु, म सत्ययुगमा त्रेतायुगमा द्वापरयुगमा यसरी एक एक पाइलो काटिँदै गयो, अहिले तेस्रो पाइलो पनि काटियो, कलियुगको बीचमा अहिले एक पाइलाले टेकेको छु। अब तिमी किन रोएका त भन्दाखेरिमा, मेरो धारणा गरिदिने व्यक्ति कोही छैन। अनि गाई किन रोए कि भन्नुभयो राजा परीक्षितले, खै म पनि जब मेरो भारोद्धार गराइदिने वाला महान प्रतापी जब भगवान कृष्ण परमात्माको स्वर्ग आरोहण भयो, यसै कारणबाट मेरो चित्तमा ज्यादै अशान्ति मनाइदिएको छ, त्यसै कारणबाट म जान लागेँ कि भन्नुभएको थियो। ए न, तिमीलाई पनि जब रोनु पर्ने प्रकारको समस्याबाट समाधान म गर्छु, अन्यथा छैन भनेर आज्ञा गरिबक्छु। यो अनुमार भने चाण्डालको अर्थात पहिरन भने राजाको त कोष भनेर सोद्धाखेरिमा कलीले विन्ती गर्यो, महाराज म कली हुँ भन्यो, मेरो राष्ट्रमा नबस भन्नुभयो, यो राष्ट्र तपाईँको कि मेरो भन्यो कलीले, मेरो भन्नुभएको थियो। तपाईँको आयु कति भन्यो राजा परीक्षितलाई, मेरो आयु 60 वर्ष, मेरो आयु 4,32,000 वर्ष। 4,32,000 वर्ष बस्ने वालाले राज्य नपाउने, पाजी 60 वर्ष बस्ने वालाले राज्य पाउने भन। अनि त्यसपछिबाट लौ त जातालाई हिंसी दिइदिन्छु भनेर हात मारेर तरबार प्रहार गर्न आँटी बक्सेको थियो। हो मेरो परमात्मा नमारी बक्सेस, हजुर जे भन्नुहुन्छ म त्यही कुरा मान्छु भन्यो कलीले। ल अब उस भएदेखि मैले भनेको ठाउँमा बस भनिदिनु भयो, कहाँ कहाँ बस्ने? एक नम्बरमा जहाँनिर तेरो जब पासावृत्ति हुन्छ जुवा खेल्ने र तास खेल्ने ठाउँ, त्यस ठाउँमा गएर भन्नु, जुवा र तासमा मूर्थै पर्छ नि त नि, अहिले जुवा र तास भन्दा छोरी मान्छेले पनि थाले के खेल्छन्, खेले खेले त्यसै कारणबाट जुवा र तासमा गएर बस्ने नम्बर एक। दोस्रो नम्बरमा अब कहाँ गएर बस्ने त भन्ने सम्बन्धमा, जहाँ दुर्व्यसन हुन्छ नर नारीको त्यस ठाउँमा। तेस्रो नम्बरमा जहाँ मदिरा पान हुन्छ त्यस ठाउँमा गएर बस्ने। यसरी तीन ठाउँको व्यवस्था मिलाइसकेपछि एउटा स्थल प्रकारको ठाउँ पाम प्रभु भनेर विन्ती गर्दा, अब धातुमा सुन चाँदी हिरामतीमा पनि गएर बस्नु भन्ने आदेश प्रदान गरिबक्छु। अब त्यो सुन चाँदी हिरामती त्यो धातुमा गएर बस्ने त्यो प्रकारको आदेश प्रदान गरिबक्सेपछि, लौ त मेरो ईश्वर म कसो गर्ने? श्रीमा राजा परीक्षितले सुनको श्रीपेज लगाउनु भएको, ती गएर कली चढ्यो, मती बिग्रिहाल्यो, अनि कहाँ जाउँ, के गरौं, कसलाई के भनौं, कसलाई के भनौं, के भनौं, के भनौं, के भनौं भन्ने जस्तो लाग्यो राजालाई। अनि घर आयो ठिक्क, म त्यो श्रीपेज झिक्यो ठिक आप पाउने, अनि त्यसपछिबाट जब फेरि अर्को अशान्ति आउने। यही भाव थियो राजा जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जानुभएको थियो। जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदाखेरिमा एउटा डरलाग्दो प्रकारको, जब महाराज जब यस किसिमबाट ऋषि जटाजुट भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गरेर बसिरहनु भएको रहेछ, ओ ऋषि मलाई पानी ल्याऊ भने, बिना कसुरमा ऋषि समाधिमा छन् के दिने, दिने भए त्यो नदेखे तँलाई भनेर जब यस्ता जिन्दा लासलाई म जस्तो राजा आउँदा मलाई पानी मागेर नदिने लौजा भनेर तपक्क धनुको ताँदालाई टिपेर मोरिया सर्प ऋषिका गला पहिरिदिएर गएछन्। सम्यक ऋषि अनि सम्यक ऋषिका छोरा श्रृङ्ग ऋषि घर आउनुभयो, तपाईँको बुबाको त गलामा मरेको सर्प झुन्डाइदिएको छ कुन दुष्ट आत्माले भनेपछि, उहाँले रुँदै भन्नुभयो, जसले मेरो पिताजीका गलामा मरेको सर्प झुन्डाइदिएको छ त्यसलाई आजका 7 दिनका दिनमा तक्षक भन्ने नागराजाबाट डसेर मर्नु परोस् भन्ने श्राप पर्यो। अनि 7 दिनका दिनमा तक्षकले डसेर मर्नु पर्ने ब्रह्मश्राप परिसकेपछि, अया आथु आथु पोल्यो पोल्यो भनिकन जब यस्ता कारणबाट राजा परीक्षित आत्तिन लाग्नु भयो श्राप पर्न साथ। अनि सारा ऋषि महर्षि देवर्षि राजर्षिले गद्दीवाला राजालाई मार्नु, व्यासमा बसेको पण्डितलाई मार्नु, सुत्केरी भएर कुना पसेकी नारीलाई मार्नु, क्रिया बसेको जब क्रिया पुत्रलाई मार्नु, अनि त्यसपछिबाट फेरि बाँधिएकी गौशालाकी गाईलाई मार्नु, यसलाई 5 पाप भनेको छ। उग्र महापाप पञ्चोग्र पापम छलपनम कारण कुर्रा पिचास्ता इव निर्दयाश्चय भनिहाल्छ। यस्तो पाप ज्यादै ठूलो पाप हो, 5 पाप ककसलाई राजा को हत्या पंडित को हत्या गाई को हत्या सुत्केरी नारी को हत्या क्रिया पुत्र को हत्या यो चाहिँ पञ्चोग्र पाप भन्छ यो पाँचवटा पाप यस्तो गर्न हुँदैन थियो गद्दीवाला राजालाई श्राप दिन हुँदैन थियो अब के गर्ने त भन्दाखेरिमा अब बाबु जति गल्ती गर्यो जिन्दाले पो जेब गरे पनि गर्छ मर्याले के गर्छ मर्याले न बाघले के गर्छ मर्याले न भालुले के गर्छ न सर्पले गर्छ जिम्दो मान्छे आयो भने डर हुन्छ मर्या मान्छे के डर ओके होइन मान्छे मर्या दिन डराउने छन् नि धेरै जसका कोही नजिक मर्यो भने बाहिरी ननिस्किने त्यहाँसम्मका सुरा ऊ त मरेर गयो के गर्छ सिरान हालेर सुत्यो नि के गरे होइन त ऊ हिँडिहाल्यो के गर्ने भने मात्र डर त लाग्छ होला नि लाग्दैन राम्रो यसै कारणले गर्दाखेरिमा मृत्युको घडीको प्राप्त भइसकेपछि अब के गर्नु कसो गर्नु बडो समस्या भयो मेरो भगवान कहीँ बाटो उपाय हुन सक्दैन अब यसका लागि के गरौं कसो गरौं भनेर जब बारम्बार चिन्ताले आकुल व्याकुल भएर बसेका थिए राजा परीक्षितलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागराजबाट रसेर मर्ने ब्रह्मश्रापमा पर्ने अगतिमा जाने यस्तो श्राप राजालाई परिसकेपछि बडा राजालाई संकट भयो मेरो भगवान बाटो छैन घाटो छैन मैले कहाँ जाने हो अनि राजा परीक्षितले सातै दिनमा मर्ने रे भनेपछि कराई डर नलाग्ने यहाँ त 100 वर्ष बचिन्छ भनेर पो ढोका ढाकी भयो 100 वर्ष बचिन्छ अहिले के पिए अघि ढक्क कोही त आज 100 वर्ष पनि पछाडि बचिरहेका छन् 100 वर्ष बचिन्छ भनेर ढुक्क भएको तर अब मर्ने नै यति दिनमा मर्ने भनेपछि त कसलाई डर नलाग्ने र मर्न पाएनी हुन्थ्यो त भन्छन् नै भन्न त मान्छे मलाई मर्न पाएन हुन्थ्यो काल कहाँ गयो होला पनि भन्छन् भन्न त बिराती लागेन उयो घुर्किएका नै त्यति भनिदिएपछि नमर नमर तैँले जे भन्छस् त्यही तिमीलाई भन्छन् उहाँ र त्यसै कारणले लौ त अब त्यति भएपछि अब मर्नका लागि अठोट यो निर्णय भयो राजा परीक्षित सात दिनका दिनमा मर्ने अगतिमा पर्ने सद्गति प्राप्त गर्नका लागि के गर्न पर्ला मेरो गुरु भनेर आज्ञा गरी बस्दाखेरिमा राजा परीक्षित कहीँ उपाय हुन सक्दैन अब तपाईँको मृत्यु हुने भयो मेरो महारानी बपुष्ठमा लौ त तिमी राम्रोसँग बस अब मैले छोडेर जानु पर्ने भयो चारवटा छोरा छौ जसमध्येमा जेठो छोराले राज्य गद्दी सुम्पा गर अरू तीन भाइले दाजुलाई सघाऊ दाजुले भाइलाई माया गर अब म जाने बेला भयो जो जो भयो भयो रानी तिम्रो र मेरो आज 60 वर्षको उमेरको बालमा फेरि बिछोड हुन आँट्यो अब मसँग तिमी जान नपाउने तिमी मसँग जान र म तिमीसँग जान नपाउने संसारको खेल यस्तै हो मेरो महारानी भनेर रानीलाई राजाले भन्दा रानीमा कति चिन्ता लाग्यो लौ राजा सात दिनका दिनमा मर्ने अगतिमा पर्ने मेरो राजाले मलाई छोडेर जाने डाको छोडेर रुँदै हुनुहुन्थ्यो नरो नरो नरो संसार यस्तै यो चार भाइ छोरालाई मुख हेरेर बस राजाले हुकुम बक्सेपछि राजे रानी डाको छोडेर भइरहेको बेलामा अहिले जंगलपट्टिको प्रस्थानको लागि भगवत भक्तिमा परब्रह्म परमात्मामा नारायण वासुदेवको चिन्तन गर्दै घरबाट निस्कनु भयो र त्यसपछि नारायण वासुदेव भन्दै भन्दै भन्दै जब निस्कनु भयो र गंगाजीको किनार परम पवित्र पावन जग्गामा अब त्यहाँ बसेर मैले 64 हातको मण्डप बनाउँछु भनेर यस्तै ठूलो पण्डाल कसेर 64 हातको मण्डप बनाएर भगवान नारायण वासुदेवको भजन गर्दै हुनुहुन्थ्यो त्यस बेलामा सारा ऋषि आउनुभयो महर्षि आउनुभयो ऋषिहरू आउनुभयो सारा ऋषि महर्षि देवर्षिले आज्ञा गरिबस्यो ओहो तपाईँलाई के भयो सरकार भन्दा आजका सात दिनका दिनमा मर्ने अगतिमा पर्ने उद्धार हुने के हो भनेर सोद्धाखेरिमा भन्न लाग्नुभयो धेरै अत्रि वशिष्ठ सेवन शरदवन अरिष्ट नेमी भृगु अङ्गी राक्ष अङ्गिराक्ष पराशर गाडी सुतो त रामो उत्त इन्द्र प्रमदत दबाओ मेधाते थ्रिदेव आर्ष शेणो भारद्वाज गौतम पीपलाद मैत्रे औरव कवय कुम्भ निर द्वही पाएनो भगवान नारद दक्ष यसरी अन्तिम भोरी राजालाई बोलाउन जाम भनेर सारा आए यसरी सारा जनहरू राजालाई बोलाउन भनेर आएका बेलामा ऋषि आउनुभयो ब्रह्मर्षि देवर्षि राजर्षि सारा जम्मा आउनुभयो कसैले उहाँलाई उत्तर दिन सकेन मर्ने बेला भयो प्रभु सात दिनका दिनमा मर्ने अगतिमा पर्ने
1: मैले के गरेर उद्धार हुन सकौंला? गंगाजीको किनारमा आएर बसेका छु। मेरो उपरमा दया भाव राखी बक्सन्छ कि भनेर मैले विन्ती गर्छु गुरु भनेर विन्ती गर्दा महाराज आजका सात दिनका दिनमा मर्ने अगतिमा पर्ने अगतिबाट सद्गति जानको लागि एउटै उपाय छ। बस टक्क बस्नुभयो। अनि सुखदेव स्वामी महाराज परीक्षितको हजुरमा जब सात दिनका दिनमा तक्षक भन्ने नागराजबाट डसेर मर्नुपर्ने ब्रह्मश्राप पर्यो रे भन्ने बुझेर सवारी हुनुभयो। किन त बन्धु चिनिने विपत्ति महा भने दाजुभाइ चिनिन्छ रे आपत्ति पर्दा, पत्नी चिनिन्छ धनदान सकिँदा, श्रीमती चिनिन्छ रे पैसा नभएला, त्यस्तो बताछ। पैसा नि छैन, धान नि छैन, चामल नि छैन, केही नि छैन, पकाउने कुरो नि छैन, लाउने कुरो नि छैन, त्यो बेला श्रीमती चिनिन्छ। पति चिनिन्छ धनदान सकिँदा, बन्धु चिनिन्छ विपत्ति पर्दा, मित्री चिनिन्छ अति दुःख पर्दा, श्रीमान चिनिन्छ रे श्रीमतीलाई रोग लाग्दा। ल श्रीमतीलाई रोग लागे बेला पनि मेरी पत्नी यस्तो भयो ल बर्बाद भयो, अब तिमीलाई म औषधि गर्छु भ्याएसम्म म सेवा दिन्छु भन्न लायो भने त्यो पति साँच्ची पति रहेछ भनेर जान्नु पर्छ। बल्लीबाङ्गी भए बेला हाम्री घर कि भन्ने कहीँ नभए कि रोग लागेपछि अब ला डगा हालेर ला फालिदियो नि भन्न थाल्ने, त्यस्तो के काम थियो? त्यसै कारणबाट पति चिनिने रोग लागेका बेलामा, पत्नी चिनिने धन धान सकिँदा, श्रीमती चिनिन्छ अरे धन धान सकिए बेलामा, पैसा नि छैन, धन धान नि छैन, केही नि छैन, दुःख परेको छ, तर त्यो पतिलाई सेवा जस्तो तरिकाले नै दिन सकिन् पत्नीले भने सच्चा पत्नी तिनी र चिन भएर विचार गर्ने। लैदिया दिन चाहिँ कहीँ नभए कि भैमन भाँडा, हाम्रो सानोको बुवा आइसियो खाइसियो गइसियो, रित्ते भा दिन चाहिँ भयो त्यसको मेरो मलाई नाम नल्याऊ भन्न थाल्यो भने त्यो के को पत्नी भइदियो नि, त्यो के अरे पत्ती हुन सक्छ? यता बन्धु पनि आपत्ति पर्दा सेवा दिने बन्धु आफ्नो बन्धु हुन्छ, अरू भर मात्रै भेटघाट गरेर त्यो बन्धु त हुँदैन। र त्यसै कारणले यसौन कादी अब तपाई के सुन्न चाहिँ बक्सन्छ भनेर सोद्धाखेरि मान लौ त मेरो भगवान हजुरका अमृत रूपी बचिनको प्रतापबाट म ज्यादै तृप्त छु, अब बन्धु चिर्ने त्यो विपत्तिमा दाजुभाइ चिर्ने आपत्ति र विपत्ति पर्दा दाजुभाइ बन्धु वर्गादी चिन्ने हुनाको कारणले राजा परीक्षितलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागराजबाट डसिएर मर्नुपर्ने ब्रह्मश्राप परेको कारणले ब्रह्मश्रापबाट उद्धार हुनको लागि अहिले श्रीमद भागवत महान ग्रन्थको पुस्तक च्यापेर सुखदेव स्वामी सवारी हुनुभयो। कसरी बन्नु पर्यो त राजा परीक्षित र सुखदेव स्वामी भनेर यो प्रश्न गर्नेले प्रश्न गरिहाल्नुभयो। एउटा पराशरको नाति व्यासका छोरा सुखदेव स्वामी, एउटा जब अभिमन्युका छोरा अर्जुनका नाति राजा परीक्षित, यो त कसरी पर्छ? यिनीहरूको दाजुभाइको नाता पर्नुको मूल कारण के भनेर सोद्धाखेरिमा यसो छ, यिनीहरूको मूल कारण जब नाता पर्नुको मूल सिद्धान्त यो भनेर आज्ञा गरी बस्यो। लौ त अब यो राजा परीक्षित र सुखदेव स्वामीको जब नाता के कारणले दाजुभाइ परेको रहेछ यसको वृत्तान्त पक्ष म आउने अध्यायले द्वितीय स्कन्दबाट प्रमाण गर्दछु। अब यो श्रीमद् भागवतको प्रथम स्कन्द पाहुसम्मको वर्णन यहाँहरू समक्ष मैले प्रस्तुत गरे। यो पहिलो कन्द प्रभुको पाहु, दोस्रो कन्द गोलीगाठा, तेस्रो कन्द घुँडा, चारौं कन्द तिघ्रा, पाँचौं कन्द जाङ, छैठौं कन्द कट्टी, सातौं कन्द नाभि, अष्टम स्कन्द छाती, नौम स्कन्द घाँटी, दशम स्कन्द मुख, एकादश स्कन्द दुई आँखाको बीच, द्वादश स्कन्द तालु, यो श्रीमद् भागवत सम्पन्न। यही प्रकारले गर्दाखेरिमा सौनकादिका उपरमा पौराणिक सूत्र नैमिष सारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारेमा यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
2: जय बोल श्रीमद् भागवत।

चली यो बसिरहेको रहेछन्। धर्मरूपी गोरूलाई भन्नुभयो, तिम्रो तीनवटा खुट्टा भाँचिएको, एउटा खुट्टाले मात्र टेकेको तिमीलाई के भयो? भन्दा प्रभु, म सत्ययुगमा त्रेतायुगमा द्वापरयुगमा यसरी

0: सुनबो शौनका ऋषि प्रणाले श्रीमद भागवत को महापुराण को द्वितीय स्कंद को पहिलो अध्याय को बीच में राजा परीक्षित र सुग्रीव स्वामी को संभात्व प्रारंभ हुनाटो ओम नमो भगवते वासुदेवाय श्री शुक उवाच बरी या नेसते प्रश्न कृत लोक हेतम नृप आत्मविद सम्मतम पुंस श्रोतव्याधिषुये पर अब यसरी श्रीमद भागवत को महत्व को बारे में प्रमाण गर्नु भएको छ सोनकादृशी प्रणाली अब तपाईलाई केही सुन्ने इच्छा छ कि भनेर सोधिएको खण्डमा हस मेरो प्रभु हजुर का मुखार बिन्दुबाट मैले श्रवण गर्दै गर्दै गर्दै आए यो मैले जो सुन्दै आए जो कुरा मलाई यहाँले बताउँदै आउनु भएको छ अब त्यस मध्येमा सर्वोपरि एउटा विधान म सुन्न चाहन्छु भन्नुभयो के कुरा सुन्न चाहन्छौ महाराज लो भनेर भन्दाखेरिमा राजा परीक्षितको र सुखदेव स्वामीको नाता कसरी पर्यो दाजुभाइ यो वर्णनको लागि अब सुन्न पहिला सबभन्दा पहिला यिनको नाता पर्नेको मूल कारण एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोहमा भगवान परमात्मा नारायण वासुदेव कृष्ण भगवान प्रभु परमात्मालाई राधाले भगवान कृष्णको प्यारी दादाले सधैँ बोलाउनुहुन्थ्यो तर त्यो गोपी कृष्ण कहू गोपी कृष्ण कहू गोपी कृष्ण कहू भनेको भनै भनेको भनै भनेको भनै सधैँ त्यो जब सुगा ए गोपी कृष्णलाई बोलाऊ मात्रै भन्छ ए कृष्ण गोपीलाई बोलाउनी भन्न भन्न मान्दैन नमानेको हुनाले तैले पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप पर्यो पृथ्वी मण्डलमा गिर्ने श्राप परिसकेपछि अब कहिले मुक्ति हुन्छु त भन्दा अब म जान्दिनँ यहीँबाट त विदा भयो भनेर देवीले आज्ञा गरिबस्छु त्यहाँबाट गयो र आखिरमा रुँदै रुँदै रुँदै पृथ्वी मण्डलमा गिर्यो आखिरमा भगवान शिवजीले एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोहमा शाम बसदा शिवजीले आफ्नै पत्नी पार्वती मैले आज्ञा गरिबस्छु पार्वतीले भनिन् भगवान हजुरको नाम हो सर्वव्यक्ति सबै कुरा जान्ने म केही जान्दिनँ श्रीमान जान्ने भएपछि श्रीमती पनि केही जान्ने हुनु पर्यो क्या त्यसो भएर पढेकोले पढेकी खोज्छ नि नपढेकालाई नपढेकी भए नि भयो के चाहियो पढेकीलाई त पढेको नै चाहियो नि कमसे कम किताब त छुट्याएर पठाइदिने अन्त गएर बडा अप्ठ्यारो ल ठिकै छ त त्यसो भने राम्रै भयो भनेर जब यस किसिमबाट साम सदाशिवजीले भन्नुभयो तिमी के चाहन्छौ भन्दा मलाई ज्ञान बक्सिस् प्रभु भने के ज्ञान भनेर सोद्धाखेरि म अरू कुरा मलाई केही चाहिँदैन ब्रह्म उपदेशका प्रभावबाट लौ त उसुभेदेखि म ब्रह्मोपदेश प्रदान गराउँछु भनेर ब्रह्मोपदेश प्रदानका लागि तयारी हुनुभएको थियो अब म ब्रह्म उपदेशका लागि तयारी भइसकेपछि अन्तत गत्वा बडा समस्या भयो बडा कष्ट भयो बडो समस्या भयो कहीँबाट उपाय हुन सकेन र आखिरमा एकान्त जग्गामा ज्ञानका भण्डार सारा बताउँदै जानुभयो बताउँदै बताउँदै बताउँदै बताउँदै बताउँदै जाँदा सारा कथा बताइसक्नुभयो र अनि त्यसपछिबाट तिमी कथा सुन्ने म भन्ने बडो ध्यानपूर्वक सुने नि फेरि कथा भन्दा हस भनेर ट्वल नसुनिरहेको थिएँ कहिले कहिले सही थाहा पाओ हजुर हजुर भन है हस भनेको त निदाइदिने है भइसक्यो र त्यसै कारणले यहाँ त होइन निदा त होइन उहाँ निदा भने हो यहाँ होइन र त्यसै कारणले निदाइ छ बुझौ त पार्वती भनेर भगवान साम्ब सदाशिवजीले यसो नजर गरेर त लम्पट गरेर बसिरहे तँलाई बेमानी त्यो त निदाइचेस है त निदाएको बेलामा सही थाप्ने को भन्दा खै कसले थाप्यो यसै कारणबाट अब यसरी भगवान साम्ब सदाशिवजीका हो परमा जब यस्तो प्रकारबाट बडा अपमानको महसुस भएछ र त्यो दुईटा प्रेक्षमा बसेका दुईटा सुगाका बच्चा रहेछन् त्यो सुगालाई जब झम्टाउनु भयो र त्यसको हत्या गरिदिन्छु भनेर पाल्नु भएको थियो त्यो सुगा दौड्दै दौड्दै दौड्दै गएर ज्यान बचाउनका लागि जेठो सुगा अहिले मन्दराचल पहाडमा गएर बस्यो मन्दराचल पहाडमा गइसकेपछि जेठो सुगा मन्दराचल पहाडमा गएर बडो आनन्दका पासमा बस्यो महाराज कान्छो सुगा चाहिँ गरवासमा गयो जेठो सुगा पूर्ण ब्रह्मज्ञान भएको कारणले अहिले महाराज जब सुगदेव स्वामी भएर जन्मियो कान्छो सुगा चाहिँ जब यस्ता प्रकारबाट कान्छो सुगा चाहिँ महाराज परीक्षित भएर जन्मनु भयो र अनि यो मेरो भाइ भन्ने उहाँलाई थाहा थियो उहाँ मेरो दाई भन्ने थाहा थिएन र बन्धु चिन्ने त्यो विपत्ति महा बन्धुको रक्षा बन्धुले गर्नुपर्ने हुनाले राजा परीक्षितका हजुरमा सुखदेव
1: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: पाँचवटा बोतलमा गेम खेली हजार सम्बन्धित हौ, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424111, 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।

0: दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।

रक्षा म्यूजिक प्रणाली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, शूटिंग रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्रणाली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 98511 68477, 98182356।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज। म्युजिक नेपाल।